0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: ओहो, छोरीको बिहेको कुरा पनि छिन्दियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
2: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।
5: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा सबिनको स्वागत छ। आज मिति 2083 साल साउन महिनाको 16 गते शनिबार, सन् 2026 अगस्त 1 तारीक, साउन कृष्ण पक्ष तृतीय तिथि, विश्व स्तनपान सप्ताह प्रारम्भ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। कास्कीमा सर्वपक्षीय बैठकले गर्यो चार बुधे निर्णय, सामाजिक र धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता। सरकार र लघु वित्त पीड़ित बीच पाँच बुधे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता। गण्डकीमा प्रदेश प्रमुखले फर्काएको गाँजा विधेयक प्रदेश सभाले फेरि गर्यो, हुबहु पारित, अब पुनः प्रमाणीकरणका लागि पठाइने। ग्यास अभावको हल्लापछि पोखरामा 50,000 भन्दा बढ़ी सिलिण्डर घरमै थन्किए, आवश्यकता भन्दा बढ़ी मौजात नगर्न मेयर आचार्यको आग्रह। पोखराको प्रदेश संग्रहालयमा गत आर्थिक वर्षमा आगन्तुक घटे, यो आर्थिक वर्षमा शुल्कमा वृद्धि। अन्तर्राष्ट्रिय खबरतर्फ, समुद्री जलमार्गमा रक्षा गठबन्धन गर्ने 14 देशको घोषणा, अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाँजा शान्ति सम्झौताको घोषणा र खेल खबरमा शेखर थापाले 11 एसियाली आईटीएफ टेकन्दो च्याम्पियनशीपमा प्रतिस्पर्धा गर्ने।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587266 र 5 53834।

अब समाचार विस्तारमा सुन्नुहोस्। कास्की जिल्लाका राजनीतिक दल, सुरक्षा निकाय, धार्मिक अगुवा र नागरिक समाजले जिल्लामा कुनै पनि प्रकारको साम्प्रदायिक र धार्मिक द्वन्द हुन नदिने सामूहिक प्रतिबद्धता जनाएका छन्। देशका विभिन्न भागमा देखिएका साम्प्रदायिक तनावको असर कास्कीमा पर्न नदिन र सामाजिक सद्भाव मजबूत बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको सर्वदलीय बैठकले चार बुधे निर्णय गरेको छ। प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सामाजिक सद्भाव बिथोल्ने खालका कुनै पनि गतिविधिमा संलग्न नहुने र त्यस्ता कार्य गर्नेलाई कानूनी दायरामा ल्याउन प्रशासनलाई सहयोग गर्ने निर्णय गरेको हो। बैठकले विगत केही दिनदेखि देशको तराई मधेस क्षेत्रमा उत्पन्न धार्मिक एवं साम्प्रदायिक द्वन्दले कास्कीमा प्रतिकूल प्रभाव पार्न सक्ने विषयमा गम्भीर छलफल गरेको छ। यस जिल्लाको धार्मिक, जातीय एवं साम्प्रदायिक सद्भाव मजबूत बनाउन सबै पक्षले आफ्नो क्षेत्रबाट सक्रिय पहल गर्ने निर्णय भएको छ। बैठकपछि जारी निर्णयमा भनिएको छ, ऐतिहासिक कालदेखि नेपाली समाजमा कायम रहेको एकता र सद्भावलाई भड्काउन खोज्ने अवांछित गतिविधिमा कुनै पनि पक्ष सहभागी नहुने र त्यस्ता क्रियाकलापमा संलग्नलाई स्थानीय प्रशासनले कार्यवाही गर्ने सहमति भएको छ। बैठकले सार्वजनिक स्थलमा गरिने कार्यक्रमका लागि नयाँ नियम समेत तय गरेको छ। अबदेखि सार्वजनिक स्थानमा कुनै पनि कार्यक्रम गर्नु अघि अनिवार्य रूपमा स्थानीय प्रशासनको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्थालाई कड़ाईका साथ पालना गरिने भएको छ। यसका साथै विभिन्न धार्मिक अगुवा र धर्मगुरूहरूले आफ्नो धर्म र संस्कृति अनुसार आयोजना गरिने कार्यक्रमहरूमा धार्मिक सहिष्णुता कायम राख्ने विषयमा पनि प्रवचन दिने कार्यको थालनी गर्ने निर्णय पनि भएको छ। धार्मिक कार्यक्रमहरूमा आपसी सद्भाव र सहिष्णुताको कुरालाई प्राथमिकता दिइनेछ निर्णयमा उल्लेख छ। जिल्ला प्रशासन कार्यालय कास्कीले बैठकका निर्णयहरू कार्यान्वयनका लागि गृह मन्त्रालयको शान्ति सुरक्षा र अपराध नियन्त्रण शाखामा समेत पठाएको छ। सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले बैठकका निर्णयहरू जानकारी गराउँदै सबै पक्षलाई संयमित रहन र सद्भाव कायम राख्न अनुरोध गर्नुभएको छ। बैठकमा सहभागी सुरक्षा निकायका प्रमुखहरूले जिल्लाको सुरक्षा अवस्था चुस्त राखिने र सद्भाव बिथोल्न खोज्ने जो कोहीलाई तत्काल नियन्त्रणमा लिइने बताउनुभयो। बैठकमा जिल्ला समन्वयन समिति कास्कीका प्रमुख लीलाधर पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको पनि उपस्थिति रहेको थियो। सहभागी हुनेहरूमा सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बराल, सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतम, कृष्णदल गण फुलबारी ब्यारेकका प्रमुख सेनानी राजेन्द्र पुडासैनी, कास्कीका प्रहरी उपरीक्षक नवीन कार्की र सशस्त्र प्रहरी उपरीक्षक बसन्त बहादुर सिंह रहनु भएको थियो। यस्तै राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय कास्कीका उप अनुसन्धान निर्देशक मोहन बहादुर कुंवर, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहाड़ी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष विक्रम कर्माचार्य, मुस्लिम समाजका सचिव आशिष ईद हादी, इन्सेकका गणेश भण्डारी, मुस्लिम समाजका सदस्य रफ्ताप मिया, अजमुद्दीन मिया र अब्दुल रहीम सहभागी रहनु भएको थियो। धार्मिक गुरू हुसेन अली, मानवाधिकार कर्मी खगराज आचार्य, शिक्षा अधिकृत खिमलाल सुवेदी, रासपा पोखरा नगर सभापति यदुनाथ अधिकारी, रेडक्रस कास्कीका कोषाध्यक्ष मोहन सिंह खड्का, इम्जायत वास्ती, नेकपा एमालेका झपट राणाभाट, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, नागरिक समाज कास्कीका संस्थापक संयोजक रामबहादुर पौडेल, होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी पनि बैठकमा सहभागी रहनु भएको थियो। त्यसैगरी रूपा गाउँपालिका अध्यक्ष नवराज ओझा, माछापुछी अध्यक्ष मीनबहादुर गुरूङ र नेपाली कांग्रेस कास्कीका सभापति किशोर दत्त बराल, राष्ट्रिय धर्मसभाका मोक्षनाथ तिमलसेना, राष्ट्रिय धर्मसभा नेपालका सचिव शिवप्रसाद गौली र विश्व हिन्दू महासंघका सभापति ठाकुर बराल लगायतको सहभागिता रहेको थियो।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संसदमा फिर्ता गरेको कानून जस्ताको तस्तै पारित गरेर संसदले पुनः प्रमाणीकरणका लागि पठाइदिएको छ। गत 25 असारमा गण्डकी प्रदेश सभाबाट गाँजा विधेयक सर्वसम्मतले पारित भयो। उक्त विधेयक संसदले प्रमाणीकरणका लागि 30 असारमा प्रदेश प्रमुख भट्ट समक्ष पठाएको थियो, तर प्रदेश प्रमुख भट्टले विधेयक प्रमाणीकरण नगरी पुनर्विचारका लागि 8 साउनमा संसदमै फर्काइदिए। यसरी फर्काइदिएको विधेयकमाथि शुक्रबार संसदमा पुनः छलफल भयो। उक्त विधेयक जस्ताको त्यस्तै प्रमाणीकरण हुनुपर्ने भन्दै दोस्रो पटक सर्वसम्मतिले पारित भएको थियो। प्रदेश सरकारले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयक बनाएको हो। प्रदेश प्रमुखले संविधानको धारा 57 उपधारा 6 बमोजिम प्रदेश कानून संघीय कानूनसँग बाँझिन नहुने संवैधानिक प्रावधान स्मरण गराएर विधेयक फिर्ता गरिदिएका हुन्। उहाँले प्रदेश सभालाई राखेको पत्रमा भनिएको छ, संघीय कानूनको रूपमा रहेको लागू औषध नियन्त्रण ऐन 2033 दफा 3 गाँजालाई लागू औषधको रूपमा परिभाषित गरी यसको खेती उत्पादन र तयारी र बिक्री वितरणलाई निषेध गरेको अवस्थामा प्रदेश सभाबाट पारित विधेयक संघीय कानूनसँग बाँझिने देखिन्छ। सांसदहरूले प्रदेश प्रमुखले गरेको तर्क संविधान विपरीत भएको प्रत्युत्तर फर्काएका छन्। नेपाली कांग्रेसका प्रमुख सचेतक प्रकाश बरालले संघीय कानूनको हवाला दिएर प्रदेशको अधिकार कुण्ठित गर्न नमिल्ने बताउनुभयो। हामीले बुझ्नुपर्छ कि लागू औषध नियन्त्रण ऐन 2033 हो, जुन वर्तमान संविधान जारी हुनुभन्दा धेरै पहिला बनेको थियो। नेपालको संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकार क्षेत्रभित्र कृषि र औद्योगिक नीति रहेको छ। उहाँले भन्नुभयो, प्रदेशको आफ्नो स्रोत साधन उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न, रोजगारी सिर्जना गर्न र किसानहरूको जीवनस्तर उकास्न कानून बनाउन पाउनु प्रदेशको स्वायत्तता अधिकार हो। एमाले प्रमुख सचेतक देवका पहाड़ी त्रिपाठीले पनि कृषि र उद्योगको विकासमा यो विधेयक कोषेढुङ्गा साबित हुने दावी गर्नुभयो। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद हरिबहादुर भण्डारीले गाँजाको बहुआयामिक र परम्परागत उपयोगलाई कानूनी दायरामा ल्याउँदा राज्यलाई नै फाइदा पुग्ने बताउनु भएको छ। प्रदेशका बागलुङ र मेग्दी जिल्लाहरूमा परम्परागत रूपमा गाँजाका रेसाहरूबाट उपलब्ध हुने धागुकबाट कपड़ा बुन्ने र यसको दानालाई अचार र तेलको रूपमा प्रयोग गर्ने प्रचलन रहेको छ। किसानले मेहनतका साथ गर्दै आएको मौलिक उत्पादनलाई कानूनी सुरक्षा प्रदान गर्नु राज्यको दायित्व भएको सांसदहरूले बताएका छन्। राप्रपाका प्रमुख सचेतक बिन्दु पौडेलले अन्तर्राष्ट्रिय अभ्यासले पनि गाँजा खेती अवैध नहुने बताउनुभयो। विश्व स्वास्थ्य संगठनले समेत गाँजाको औषधिको गुणलाई स्वीकार गरिरहेको छ। विश्वका धेरै देशहरूमा यसबाट ठूलो आर्थिक लाभ लिइरहेका छन् उहाँले भन्नुभयो। यस्तै नेपाल समाजवादी पार्टीका सांसद फणेन्द्र देवकोटाले प्रदेशसभाको विधायकी स्वायत्तता र कानूनको व्याख्या गर्ने अधिकार प्रदेश प्रमुखलाई नभएको बताउनु भएको छ। छलफलमा उद्योग तथा पर्यटनको यशोदा रिमालले विधेयक गाँजाको अवैध कारोबार वा लागू पदार्थको रूपमा प्रयोगलाई प्रोत्साहन नगर्ने स्पष्ट पार्नु भएको छ। विधेयक पारित भएसँगै पुनः प्रदेश प्रमुख समक्ष प्रमाणीकरणको लागि पठाइनेछ। संविधानमा प्रमाणीकरणको आफ्नै व्यवस्था छ। धारा 199 प्रदेशसभाबाट पारित विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुखलाई पठाउनुपर्ने व्यवस्था छ। उपधारा 201 धारा 199 बमोजिम प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष पेश गरिने विधेयक प्रदेशसभाका सभामुखले प्रमाणित गरी पेश गर्नुपर्नेछ। पहिलोपटक पारित विधेयक अर्थ विधेयक बाहेक अन्य विधेयकको सम्बन्धमा पुनर्विचार हुन आवश्यक छ भन्ने लागेमा विधेयक पेश भएको 15 दिनभित्र सन्देशसहित प्रदेशसभामा फिर्ता पठाउन सक्ने व्यवस्था छ। प्रदेश प्रमुखले फिर्ता गरेको विधेयकमाथि प्रदेशसभाले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको 15 दिनभित्र प्रदेश प्रमुखले प्रमाणीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेको छ। फर्काइएको गाँजा विधेयक संसदबाट फेरि पारित, आजको आदर्श समाज दैनिकमा खबर छापिएको छ। भारतीय सैनिकमा नेपालीलाई पछिल्लो 5 भर्ना बन्द गरिएकोमा विरोध र्यालीसहित जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ। भारतीय भूतपूर्व सैनिक विकास समिति लमजुङले हालै उक्त ज्ञापन पत्र बुझाएको हो। बेसी शहर नगरपालिका 7 मनाङ
चौताराबाट शुरू भएको विरोध र्याली बेसीसहरको मुख्य बजार क्षेत्र परिक्रमा गर्दै वडा कार्यालय क्षेत्र स्थित जिल्ला प्रशासन कार्यालय पुगेर कोण सभामा परिणत भएको थियो। भारतीय भूपू सैनिक विकास समिति लमजुङका अध्यक्ष चित्रबहादुर गुरूङको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाललाई ज्ञापन पत्र हस्तान्तरण गरेको हो। सुबेदार मेजर खेमजङ गुरूङले यदि समयमै आफूहरूको माग पूरा नगरिएमा काठमाडौँ जाउँ अभियानलाई चलाई माइती घरमा धरना दिने लगायतका विरोध कार्यक्रम जारी राख्ने बताउनुभयो। ज्ञापन पत्रमा सन् 1816 को सुगौली सन्धिपछि ईस्ट इण्डिया कम्पनी अधिनाथ सेना र 1947 को नेपाल भारत ब्रिटिश सरकारबीच त्रिपक्षीय सन्धिपछि भारतको राष्ट्रिय सेनामा नेपाली भर्ती हुँदै आएको स्मरण गराइएको छ। सन् 1947 को सन्धिमा नेपाली युवाहरू भारतीय सेनामा भर्ती गर्ने र यसबापत भारत सरकारले आफ्ना नागरिकलाई सेनामा दिने सरहको सुविधा र अवसर दिने भन्ने स्पष्ट उल्लेख गरेको भए हालसम्म पनि यो कार्यान्वयन भइरहेको छ। तर भारत सरकारले 5 वर्षदेखि आफ्नो नीति सेनाको भर्ती नीतिमा परिवर्तन गरी अग्निपथ योजना लागू गरेको छ, जसअनुसार सेनामा भर्ती भएका मध्ये 4 वर्षपछि उत्कृष्टताको आधारमा 25% स्थायी रूपमा राख्ने र बाँकी 75%लाई निश्चित रकम दिई विदा गर्ने रहेको छ। भारतीय सैनिक भर्ना बन्दको विरोधमा ज्ञापन पत्र आजको आदर्श समाज दैनिकमा खबर छापिएको छ। सुनसरी घटना पश्चात मधेस अशान्त छ। शुक्रबार 8 वटै जिल्लाका विभिन्न स्थानमा हिन्दूवादी संघ संगठनले प्रदर्शन गरेका छन्। बिहानैदेखि सप्तरीको राजविराज लगायतका विभिन्न स्थान, सिराहाको गोलबजार, लाहान र धनुषाको सबैला र रमदैया, महोत्तरीको जलेश्वर, गौशाला, सर्लाहीको मलङ्गुवा, भरथा तथा रौतहट बारा तथा पर्साको वीरगंजमा प्रदर्शन भएको छ। प्रदर्शनको क्रममा विभिन्न स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो। त्यसक्रममा छिटफुट र सामान्य घटना बाहेक कुनै अप्रिय घटना नभएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ। मधेसको राजधानी जनकपुरमा बिहिबार दिउँसो 3:30 बजेदेखि लगाइएको कर्फ्यू अझै जारी छ। 4 वटै सुरक्षा निकाय सड़कमा परिचालित हुँदा जनकपुर धाममा नागरिक घरमै बन्दक जस्तै भएका छन्। विभिन्न कामले सड़कमा निस्किएका केही नागरिकलाई पनि नेपाली सेना र प्रहरीले कार्यवाही स्वरूप कान समातेर उठबस गराउने, कसरत गराउने लगायतका कार्य गरेका थिए। उद्योग बजार तथा व्यवसाय पूर्ण रूपमा बन्द छन्। यसको प्रभाव धनुषा जिल्लाभरि परेको छ। त्यस्तै सिराको गोलबजार र लाहानमा पनि कर्फ्यू जारी छ। सप्तरीको राजविराज र बोधेसागर क्षेत्रमा समेत कर्फ्यू लगाइएको छ। बिहिबार राति 10 बजेदेखि बोधेसागर क्षेत्रमा कर्फ्यू जारी रहेको थियो भने बिहान 8 बजेदेखि राजविराज क्षेत्रमा पनि कर्फ्यू लगाइएको थियो। अर्को आदेश नभएसम्मका लागि राजविराज क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण थापाले जानकारी दिनुभयो। वीरगंजमा भने पुनः निषेधाज्ञा नै जारी गरिएको थियो। जनकपुरमा जारी कर्फ्यू हटाउने विषयमा जिल्ला प्रशासन कार्यालय धनुषाले सर्वपक्षीय छलफल समेतको आयोजना गरेको थियो। प्रशासनले आज बिहान सद्भाव र्याली निकाल्ने र त्यसपछि कर्फ्यू हटाउने तयारी समेत गरेको छ। प्रतिनिधि सभा सदस्य, सुरक्षा निकाय, दुवै समुदायका धर्मगुरू र हिन्दू संघ संगठनको सर्वपक्षीय बैठकले जिल्लाको शान्ति सुरक्षा र सामाजिक सद्भाव सुदृढ बनाउने पक्षले समग्र समन्वयन र सहकार्य गर्ने निर्णय गरेको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले बताउनुभयो। साथै नागरिकबीच आपसी सद्भाव, भाइचारा र धार्मिक सहिष्णुता कायम गर्न आवश्यक पहल र सहयोग गर्न र सबै सरकारवालासँग आग्रह गरिएको छ। सामाजिक सञ्जाल मार्फत भ्रामक अफवाह फैलाउने गतिविधिलाई निरुत्साहित गर्दै आपसी सद्भाव, भाइचारा र धार्मिक सहिष्णुता प्रबन्धन गर्ने निर्णय पनि गरिएको छ। सिराहामा बिहिबार प्रहरीको गोली लागेर 16 वर्षीय किशोर गणेश यादवको मृत्यु भएपछि अवस्था झन उग्र बनेको थियो। औरही गाउँपालिका 2 तुलसीहाका मृतक यादवको घरमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रतिनिधि सभा सदस्य पुरूषोत्तम यादव र प्रमुख जिल्ला अधिकारी सहितको टोली पुगेर परिवारसँग भेट गरेको थियो। उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन आफूहरूले संसद र सम्बन्धित निकायमा आवाज उठाउने प्रतिबद्धता जनाएका थिए। गृहमन्त्री सुदन गुरूङ मृतक परिवारसँग भेट्न पुग्ने खबर फैलिएपछि प्रदर्शन झन उग्र बनेको समेत खबरमा उल्लेख रहेको छ।
सरकार र लघुवित्त पीड़ित संघर्ष समिति बीच 5 बुधे सहमति भएको छ। सहमति अनुसार लघुवित्त पीड़ितका समस्या समाधानका लागि 15 दिनभित्र कार्यान्वयन योजना सहित सिफारिश पेश गरिनेछ। सहमतिसँगै लघुवित्त पीड़ितहरूले आन्दोलन तथा अनशनका कार्यक्रम स्थगित गरेका छन्। दुवै पक्षबीच लघुवित्त पीड़ितहरूको समस्या समाधानका लागि उपयुक्त विकल्प सहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलले 2081 साउन 22 गतेको प्रतिवेदन कार्यान्वयन कार्ययोजना सहित कार्यान्वयनका लागि 15 दिनभित्र अर्थ मन्त्रालयमा सिफारिश पेश गर्ने सहमति भएको छ। यस्तै समस्या परेका लघुवित्त ऋणीहरूको पुनरुत्थानका लागि पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्ने, कालो सूची र धितो लिलामी सम्बन्धी विद्यमान व्यवस्थाको पुनरावलोकन गर्ने तथा व्यावहारिक समाधानका विकल्पहरू सिफारिश गर्ने दुवै पक्षबीच सहमति भएको हो। विभिन्न धार्मिक समुदायका अगुवाले शान्ति सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा उभिन्न आम नेपाली नागरिकलाई आह्वान गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले हिजो सिंहदरबारमा बसेको छलफलपछि मुस्लिम तथा हिन्दू समुदायका अगुवाले संयुक्त विज्ञप्ति निकालेर कुनै प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न अपील गरेका हुन्। उनीहरूले सदियोदेखिको सहिष्णुता र सामाजिक सद्भाव खलल पुर्याउन भइरहेका विभिन्न क्रियाकलापप्रति सचेत रहन पनि आह्वान गरेका छन्। संयुक्त अपीलमा विश्व हिन्दू महासंघ नेपालका महासचिव रामचन्द्र तिवारी, जमित उल्मा एन नेपालका अध्यक्ष मौलान मोहम्मद खालिद सिद्दिकी, महासंघ सचिवालय सदस्य राजु राज फुयाल र अल सलाम सोसाइटीका अध्यक्ष मौलान नजरुल हसन फहारीले समेत हस्ताक्षर गर्नुभएको खबरमा उल्लेख छ। अन्नपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छन्। एकैछिन छोटो विश्राम।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College, PEC, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: Sanjeevani Hospital, Nepal Ganjra, Dang Pachi, Aba Tapai Hamro Shahar Pokhara Ma. 24 Ghanta, Anubhavi Doctor Haru Dwara, Visheshagya Sewa Sahit. Samparka, Sanjeevani Hospital, Pokhara Prali. Battery Marga, Hospital Chok, Pokhara 12, Kaski. Phone 061-571-561-561-62. प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं
3: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं
2: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईं स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छरछिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं
3: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
2: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य अनुशासन समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
4: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ
2: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061-588-716
3: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला
2: वेबसाइट www.pokharamarathon.org
3: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा

0: फेस्टल आइबेर केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
3: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BBA र BIT कार्यक्रममा भर्ना खुला भएको छ। UKको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98-190।
1: ए साथी हो, +2 पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
3: म त BHM पढ्ने हो NTHMC-मा।
1: म पनि BBA NTHMC-मा नै पढ्ने सोचिरहेको छु।
3: शशिधर, अनि तिमी नि?
5: म त BBA फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
3: त्यो पनि NTHMC-मा छ नि।
1: +2 परीक्षा दिएका विद्यार्थीहरूलाई BHM, BBA, BBA फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज NTHMC पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
4: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज NTHMC पोखरा। फोन 061-50-50-78-50-51-33 र 5-76-458-4-58।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
6: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
7: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
6: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
6: फोन नम्बर 06145100 06145100002
7: मोबाइल नम्बर 9856084466।
6: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
4: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यू रोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
8: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
8: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल।
9: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलआई फाइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
10: के तपाई कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
0: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमल चौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: नेपालकै आईटी विषय में उत्कृष्ट तथा टॉप 10 बीबीए कॉलेज में पढ़ने सफल माध्यमिक तहमा साइंस मैनेजमेंट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
0: विस्तृत जानकारी का लागि लाग्रांडी इंटरनेशनल कॉलेज पोखरा 8 सिमलचौर फोन 0165-73-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
11: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चोक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405।
12: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
13: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
12: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
13: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625913।
14: हेलो
15: हजुर नमस्कार।
14: हेलो
15: नमस्कार काका सुन्नु भएन?
14: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
15: हजुर काका नमस्कार, म भतिज बोलेको हो। भतिज सुन्नु भएन?
14: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
15: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनु भन्नलाई फोन गरेको।
14: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
15: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
14: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
15: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनुहोस्।
14: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
11: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 0164333442 433640

पिछरामपछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। विश्व प्रसिद्ध पर्वतारोही निर्मल पूर्जा निम्स दाई पाकिस्तानको काराकोमङ हिमश्रृंखला स्थित 8,047 मिटर अग्लो ब्रोड पीकमा गएको हिमपहिरोमा परेपछि सम्पर्कविहीन हुनुभएको छ। शिखर आरोहणको क्रममा बिहिबार दिउँसो गएको हिमपहिरोमा परेपछि उहाँसहित 10 जना सम्पर्कविहीन भएका हुन्। बेपत्ता मध्ये शुक्रबारसम्म 4 जनाको शव फेला परे पनि निम्स सहितका अन्य 6 जनाको खोजी जारी रहेको पाकिस्तानी अधिकारीहरूले जनाएका छन्। पाकिस्तानको अल्पलाइन क्लब अफ पाकिस्तान एसएफसीका अनुसार पहिरोमा हराउनेमा 6 नेपाली, 1 पाकिस्तानी र 1 अमेरिकी र 1 चिनिया त्यस्तै 1 ओमानी आरोही रहेका थिए। नेपाली टोलीमा निम्ससँगै पूर्णबहादुर गुरूङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नाङ्बा थिङ्गु शेर्पा र ग्यालु शेर्पा रहेका थिए। पाकिस्तानी दैनिक डनका अनुसार शुक्रबारसम्म ओमानकी आरोही निधिरा अहमद अब्दुल्ला अल हथी र नेपालका पूर्वबहादुर सहित 4 जनाको शव फेला परेको एसपीसीले जनाएको छ। निम्ससहित हराइरहेका आरोहीको खोजी तथा उद्धार अभियान जारी रहेको पाकिस्तानका अधिकारीहरूले बताएका छन्। मौसम प्रतिकूलता भएकाले खोजी कार्य शुक्रबार रातिका लागि स्थगित गरिएको थियो। पाकिस्तानका अधिकारीहरूले खोजी अभियान आजबाट पुनः थालिने बताएको बीबीसीले जनाएको छ।

गरिएका आरोहीको खोजी तथा उद्धार अभियान जारी रहेको पाकिस्तानका अधिकारीहरूले बताएका छन्। मौसम प्रतिकूलता भएकाले खोजी कार्य शुक्रबार रातिका लागि स्थगित गरिएको थियो। पाकिस्तानका अधिकारीहरूले खोजी

मार्फत सार्वजनिक गरे। विद्यालयले ट्रान्सक्रिप्टको शुल्क वृद्धि गरेपछि शुरू भएको विरोधपछि पूर्व छात्राहरूले सार्वजनिक गरेका अनुभव अडियो र टेक्स्ट म्यासेज पछि प्रहरीले यति बेला चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलवारीको संयुक्त टोलीले विद्यालयका शिक्षक अविरल मास्के, शिक्षक किशोरलाल गच्छदार, भीम नेपाल र सवारी चालक प्रदीप भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको छ। यस्तै सुनसरीकी 18 वर्षीय बालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जालबाट डाउनलोड गरी फेक टिकटक आईडी निर्माण गरी अश्लील ढंगले सार्वजनिक गरेको उजुरी प्रहरीमा परेको छ। स्मार्ट फोन, इन्टरनेट र सामाजिक सञ्जाल प्लेटफर्म चलाउने बालिका साइबर अपराधमा बढ़ी र बाल यौन दुराचारीको निशानामा पर्ने क्रम बढ़ेसँगै जिल्ला प्रहरी कार्यालयमा ती बालिकाले उजुरी दिएका हुन्। उक्त घटनामा साइबर बुलिङ, डिजिटल यौन दुर्व्यवहार, गोपनीयताको उल्लंघन र चरित्र हत्यासँग सम्बन्धित छ। यसरी फोटो तथा भिडियो अश्लील ढंगले सार्वजनिक हुँदा बालबालिकाको सामाजिक प्रतिष्ठामा असर पुगेको छ। 2 महिना अघि इटहरीकी एक बालिकाको सार्वजनिक बेइज्जती हुँदा मुद्दा दायरको समाचार बाहिरिए आफूले जे पनि गर्न सक्ने ती बालिकाले बताएकी थिइन्। यसले गर्दा मीडियाकर्मी, प्रहरी र ती बालिका अध्ययन गर्ने विद्यालय, परिवार र आफन्तले बढ़ो सचेतना अप्नाएका थिए। ती बालिका केही दिनसम्म मानसिक रूपमा विक्षिप्त बनेमा पुगिन्। उनले बल्ल केही सम्हालिएपछि आफ्ना नियमित काम सहज ढंगले गर्न थालेकी छन्। उनका भिनाजू भन्छन्, अब चाहिँ नानीलाई सहज हुन थालेको छ, तैपनि केयर चाहिँ गरिरहेका छौं। एकपछि अर्को श्रृंखलाको रूपमा यस्तो घटना हुने क्रम सुनसरीमै एक 18 वर्षीय बालिकाले आफ्नो दिदीको फोटो र भिडियो विभिन्न सामाजिक सञ्जालमा डाउनलोड र अज्ञात व्यक्तिले फेक इन्स्टाग्राममा आईडी बनाएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। पछिल्लो समय अनलाइनको सहज पहुँचले गर्दा विशेष गरी बालबालिकाको चरित्र हत्या गर्ने र उनीहरूलाई अनावश्यक दुःख दिने क्रम बढ़ेको जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त प्रमुख डीएसपी चन्द्रबहादुर खड्काले बताउनु भएको छ। अनलाइनको निशानामा बालिका आजको नागरिक दैनिकमा खबर छापिएको छ।

सुनसरीको कप्तानगंजमा साउन 10 गते भएको घटनापछि शुरू भएको आन्दोलनले सुनसरी सिराहा र धनुषा लगायत मधेसका विभिन्न जिल्लामा प्रभाव पारेको छ। सोही घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको प्रदर्शन चौथो दिन पनि हिंसात्मक बन्दै तोडफोड, आगजनी र गोली चल्ने अवस्थासम्म पुगेको थियो। उक्त घटनामा गोली लागेर सिराहाको औरही गाउँपालिका दुई तुलरियाका 15 वर्षीय गणेश यादवको मृत्यु भएको थियो। गृहमन्त्री सुदन गुरूङ करिब 12 घण्टाको प्रतीक्षापछि मृतक गणेश यादवको परिवारलाई भेट्न पुगेका छन्। मृतकका परिवारसँग गृहमन्त्री गुरूङ सहित सिराहा क्षेत्र नम्बर 1 सांसद बबलु गुप्ता, सिराहा क्षेत्र नम्बर 2 सांसद शिवचन्द्र यादव शिव र सिराहा क्षेत्र नम्बर 4 समानुपातिक सांसद पुरूषोत्तम यादव पनि सँगै रहेका थिए। परिवारजन र स्थानीयसँग घटनाबारे गृहमन्त्री गुरूङसहित सिराहाका सांसदहरूले बुझ्ने प्रयास गरेका थिए। त्यसो 2 बजे आउने भनिए पनि गृहमन्त्री गुरूङ राति 11:35 सुरक्षाकर्मीको बाक्लो उपस्थितिका साथ मृतकको घरमा पुगेको खबरमा उल्लेख छ।

नेपालमा नसर्ने रोगबाट हुने मृत्यु दर डरलाग्दो रहेको पाइएको छ। तथ्याङ्क अनुसार हाल नेपालमा 10 मध्ये 7 जनाको मृत्यु नसर्ने रोगबाट हुने गरेको तथ्याङ्क छ। नेपालमा हाल कुल मृत्युको झण्डै 71% कारण नसर्ने रोग बनेका छन्। मुटु रोग, क्यान्सर, मधुमेह र दीर्घ श्वास प्रश्वास यसका प्रमुख कारक हुन्। तथ्याङ्क अनुसार सन् 1990 नसर्ने रोगको कारण हुने मृत्युदर 30% सीमित थियो। यो प्रतिशत बढ़ेर 2010 आइपुग्दा 51% चढ़ेको थियो। फेरि बढ़ेर सन् 2020 आइपुग्दा 71% चढ़ेको हो। विश्व स्वास्थ्य संगठनका अनुसार सन् 2030 नेपालमा मृत्युको प्रमुख कारक नसर्ने रोग हुने प्रक्षेपण छ। यही अनुपातमा अगाडि बढ़ेमा सन् 2040 पुग्दा 79% उकालो लाग्ने प्रक्षेपण गरिएको छ। नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले 47 स्थापना दिवसको अवसरमा शुक्रबार भक्तपुरमा भएको कार्यक्रममा वक्ता चिकित्सक तथा क्षयरोग अभियन्ताहरूले कुनै बेला

0: क्षयरोग पनि भयावह रूपमा रहेको स्मरण गरेका थिए। सो अवसरमा चिकित्सकहरूले समयमै जीवनशैलीमा सुधार नगरेमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको प्रक्षेपण अनुसार सन् 2040 सम्ममा यो दर 79% पुग्ने अनुमान गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि चिकित्सक डाक्टर कृष्ण बहादुर कर्माचार्यले नसर्ने रोगहरूको प्रकोप बढ़नुको मुख्य कारण खानपानमा गड़बड़ी, धेरै नुन, चिनी र अस्वस्थकर प्याकेटका खानाको प्रयोग आदि रहेको बताउनुभयो। उहाँले शारीरिक निष्क्रियता, शहरीकरण र प्रविधिको बढ़दो प्रयोगले शारीरिक व्यायाम वा श्रम कम हुनु पनि यसको कारक रहेको सुनाउनुभयो। चूर्ण तथा मद्यपान, सुर्तिजन्य पदार्थ र अत्याधिक मदिरा पान, तनावपूर्ण जीवनशैली, मानसिक तनाव र निन्द्राको कमी आदिले पनि यसको मुख्य कारण रहेका छन्। नियमित स्वास्थ्य परीक्षण, रक्तचाप, सुगर र कोलेस्ट्रोलको नियमित जाँच गराउने, स्वस्थ जीवनशैली, दैनिक 30 मिनट शारीरिक व्यायाम र ताजा सन्तुलित आहार, फलफूल सागपात खाने यसबाट बस्ने उपाय रहेको उहाँको भनाई रहेको थियो। नसर्ने रोगबाट हुने मृत्युदर डरलाग्दो, आजको नागरिक दैनिकमा खबर छापिएको छ। अनुपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छन्, पुनः छोटो विश्राम।
1: होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिभरको सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569927।
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक, कान तथा घाँटी रोगको अपरेशन,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयू सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
3: फोन 061-572-648-579।
5: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
6: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
5: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
6: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
7: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
5: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
6: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
5: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
8: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6089, 452-715।
9: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्बेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764115905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 0161-95-728, मोबाइल 9560-0279-29।
10: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
11: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
10: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0161-588-595-576-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01865586536, मोबाइल 98560056।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस5, नेपाल नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जालास यार, आजको पास त उतै होलास यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 98560 48082, 98461 48082।

विश्रामपछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। पोखरा 26 स्थित अमरज्योति गाउँ फर्क मावि नोरबीच एण्ड ब्ल्याक हेल्प हाई स्कूल टीम बीयूकेको 2,25,000 सहयोगमा 10,000 लिटरको खानेपानी ट्याङ्कीको शिलान्यास गरिएको छ। स्थानीय जनप्रतिनिधि तीर्थबहादुर राज भाटले शिलान्यास गरेको उक्त खानेपानी ट्याङ्की विदेशी विद्यार्थीहरू आफैले खाजाको रकम कटाएर निर्माण गर्नेछन्, जसमा 4 दिन भोलिन्टियर भई विद्यालयमा सहयोग गर्नेछन्। खानेपानी परियोजना निर्देशक सोनम साङबोले यो वर्ष 4 खानेपानी ट्याङ्की निर्माण कार्य सञ्चालन भइरहेको जानकारी दिनुभएको छ। पोखरा 17 छोरेपाटन स्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसले प्रभात फेरी तथा सरसफाई कार्यक्रम गरेको छ। क्याम्पस अन्तर्गत ईएसएस आयोजना भएको कार्यक्रममा उद्घाटन गर्दै क्याम्पस सञ्चालक समिति अध्यक्ष ग्याज शर्माले विद्यार्थीहरूलाई पंजा मास्क तथा डस्टबिन ब्याग हस्तान्तरण गर्नुभएको, उहाँले सामुदायिक क्याम्पस भएकाले समुदायप्रति उत्तरदायित्व निर्वाह गर्नु क्याम्पसको महत्वपूर्ण दायित्व भएको बताउँदै समुदायको हित र वातावरण संरक्षणका लागि यस्ता कार्यक्रम सञ्चालन गर्नु सराहनीय रहेको बताउनु भएको छ।

नेपाली कांग्रेस कास्की क्षेत्रमा तीनका क्षेत्रीय सभापति मनोज गुरूङले हङकङ भ्रमणको क्रममा प्राप्त उपहार मृगौला पीड़ितको उपचारमा लगाएका छन्। कास्कीको अन्नपूर्ण आठ निवासी मृगौला पीड़ित मनबहादुर पटेलको उपचारका लागि पूर्व संघीय सांसद उम्मेद्वार समेत रहनुभएका गुरूङले 1,15,000 नगद हस्तान्तरण गर्नुभएको हो। यसै गरी अन्नपूर्ण आठकी कावा अध्यक्ष गौमाया नेपाली र पूर्व जनप्रतिनिधि टेक बहादुर गुरूङ तथा अन्नपूर्ण गाउँपालिका कांग्रेस कावा सभापति सुशील भट्टचनले एकमुष्ट 10,000 सहयोग गर्नुभएको हो। हङकङमा साथीहरूले माया गरेर लिफामा पैसा दिनुभयो, त्यो उपहार मृगौड़ा पीड़ितलाई सहयोग गर्ने निदो गरे गुरूङले भन्नुभयो। यसले उपचारमा थोरै भए पनि सहयोग मिल्ने विश्वास लिएको छ। हङकङ छँदा सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद दिनुभयो। यसअघि पनि क्षेत्रीय सभापति गुरूङले व्यक्तिगत 40,000 रूपियाँ सहयोग गर्नुभएको थियो। पोखरा 18 चिसाखोला स्थित विभिन्न खाजाघरबाट मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसुरमा चारजना महिलाहरू पक्राउ परेका छन्। उक्त स्थानमा अनैतिक गतिविधि भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले बिहिबार छापा मारेको थियो। पक्राउ पर्नेमा पोखरा 18 बस्ने वर्ष 42 मनदेवी छेत्री, पोखरा 41 इन्द्र लामा, वर्ष 45 टीकामाया तामाङ र वर्ष 40 मिन कुमारी गुरूङ रहेका छन्। प्रहरीको अनुसन्धानको क्रममा आर्थिक अवस्था कमजोर भएकी बालिकालाई विभिन्न प्रलोभन देखाई राम्रो कमाई हुन्छ भनी होटलमा आउने पुरूषहरूबाट रकम लिई जबरजस्ती रात बिताउन लगाउने तथा अनैतिक कार्य गर्न लगाउने गरेको पाइएको उनीहरूबाट पक्राउ गरिएकाले बताएका छन्। साथै उक्त स्थानबाट एकजना बालिकालाई उद्धार गरिएको छ। पक्राउ परेका ती महिलाहरूलाई कास्की जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसुरमा 7 दिनको म्याद थप गरी अनुसन्धान अघि बढ़ाइएको डीएसपी वीरेन्द्र कुमार पासवानले बताउनु भएको छ।

0: बादशाहन फाउण्डेशनको आयोजनामा पोखराको पृथ्वीनारायण क्याम्पसमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामूलक नाटक द कोट मञ्चन गरिएको छ। क्याम्पस प्रशासनको समन्वय तथा सोभि व्यवस्थापनमा मञ्चन गरिएको उक्त नाटक विद्यार्थीले निकै अभिरूचिपूर्वक हेरेका थिए। पछिल्लो समय नेपालमा बढ़दो मानसिक तनाव, एक्लोपन, सामाजिक सद्भाव, भविष्यप्रतिको अनिश्चितता र आत्मसंघर्ष जस्ता अदृश्य पीड़ाले हजारौं युवालाई मौन रूपमा प्रभावित गरिरहेको सन्दर्भमा नाटकले अत्यन्त गहिरो सन्देश दिएको छ। रंगकर्मी अनुप बरालद्वारा लिखित तथा निर्देशित यस प्रस्तुतिले मानसिक स्वास्थ्यलाई रोग होइन बुझाई सहानुभूति र समयमै सहयोग आवश्यक पर्ने मानवीय अवस्था हो भन्ने सत्यलाई जीवन्त ढंगले उजागर गरेको छ। पृथ्वीनारायण क्याम्पस सोभियु सभापति विष्णु पोखरेलले नाटक अवलोकन गरेका विद्यार्थीहरूले मानसिक स्वास्थ्यप्रति नयाँ दृष्टिकोण, आत्महेरचाहको आवश्यकता, समयमै परामर्श लिनुपर्ने महत्व तथा अरूको भावनालाई सम्मान गर्नुपर्ने संस्कारबारे तथ्यपरक रूपमा सिक्ने अवसर प्राप्त भएको बताएका थिए।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: पोखरा र कोमागाने बीच भगिनी सम्बन्धको 25 औं वर्षगाठको अवसरमा कास्की पोखरा समाजले चौतारो निर्माण गर्ने भएको छ। जापानको कोमागाने सुजुनार स्थित पार्कमा कास्की पोखरा समाजका आबद्ध सम्पूर्ण सदस्यहरूको पहलमा चौतारो निर्माण गर्न लागि हो। नेपाली शैलीको उक्त चौतारोमा बरपिपल संरक्षण गरिनेछ, जसमा नेपाली शैलीमा ढुङ्गा र छपनी समेत हुनेछन्। चौतारोको संरक्षण र सञ्चालन भने कोमागाने नेपाल फ्रेण्डशीपले गर्ने एनआरएनए आईसीसीका वरिष्ठ उपाध्यक्ष एवं कास्की पोखरा सम्पर्क समाज जापानका संरक्षक रोबिन शेरचलले बताउनुभयो। कोमागाने नगरका मेयर इतो इजीउले दुई देशको सम्बन्ध प्रगाढ बनाउन सहयोग हुने उल्लेख गर्दै मानिसको धेरै आवत जावत हुने ठाउँमा चौतारो निर्माण गरिनु उपयुक्त भएको बताउनुभयो। चौतारोको चाँडै शिलान्यास गरिने कास्की पोखरा समाज जापानका अध्यक्ष कमल वास्तोलाले जानकारी दिनुभयो। जापान भ्रमणको क्रममा बखत पोखरेली पत्रकार समीक्षकको समग्रतामा कोमागाने नगरभित्रका 5-6 ठाउँको स्थलगत भ्रमण समेत गरिएको छ, जसमा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, कास्की पोखरा जापानको तर्फबाट अध्यक्ष वास्तोला सहित सल्लाहकार द्वय मोहन पौडेल, सुरेश लामिछाने, कोमागाने नेपाल फ्रेण्डशीप नेपालका प्रतिनिधि कितार तेरेमी कोमुचुआ लगायत सहभागी रहेका थिए। पोखरा लेक साइडमा यसअघि कोमागाने नगरकै सहयोगमा निर्मित पार्क पनि कोमागाने पार्क नामकरण गरिएको छ। दुई शहरको हावापानी डाँडाकाँडा र ताल तथा समर्थन मैदान समान छन्। मिनामी अल्पसको बीचमा रहेको कोमागाने जापानको सुन्दर सिटीको रूपमा परिचित रहेको छ। पोखराको बाटुली चौरस्थित कोमागाने मातृ शिशु अस्पताल पनि कोमागानेकै सहयोगमा सञ्चालनमा रहेको छ। गृहमन्त्री सुदन गुरूङले सिराहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग 8 बजे सहमति भएको बताउनु भएको छ। लाहानमा जिल्ला सुरक्षा समितिको बैठक पश्चात गैराती गृहमन्त्री गुरूङ यादवको घर सिराहाको औरही गाउँपालिका साथ तुलसीहा पुग्नु भएको थियो। मृतक यादवका बुबा र आमा तथा आफन्तसँगको छलफलपछि 8 बजे सहमति भएको गृहमन्त्रीले बताउनु भएको छ। मृतकका परिवारले राख्नु भएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, दोषीलाई कार्यवाही गरिनुपर्ने, क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, मृतकका परिवारका सदस्यलाई निशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्ने माग सहमति भएको गृहमन्त्रीले जानकारी दिनुभयो। यसबाहेक सरकारको तर्फबाट मृतकका बुबा आमाको निशुल्क उपचार गरिने, परिवारका सदस्यलाई रोजगारी सुनिश्चितता गर्ने सहमति भएको छ। गोलबजार घटनाको छानबिनमा कुनै कमजोरी नहुने प्रतिबद्ध समेत गृहमन्त्रीले उक्त घटनाका दोषीलाई कार्यवाही गरिने बताउनु भएको छ। सुनसरीको देवगंजमा भएको घटनाको विरोधमा गोलबजारमा प्रदर्शन गरिरहेको बेला साउन 14 गते गोली लागेर गणेश यादवको मृत्यु भएको थियो। अन्नपूर्ण हाइलाइट्समा अब मौसम सम्बन्धी जानकारी। देशैभर मनसुनी वायुको प्रभाव कायमै रहेको, मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिम सरदर स्थानभन्दा दक्षिण र पूर्वी नेपालको सरदर स्थानको आसपास रहेकाले आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशको तराईमा आंशिक बदली भएको छ भने बाँकी भागमा साधारणतया बदली रहेको छ। बागमती प्रदेशका केही तथा कोशी गण्डकी र कर्णाली प्रदेश साथै सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि देशैभर साधारणतया बदली हुनेछ। हिमाली भेगका केही तथा पहाड़ी भेगका एक दुई स्थानमा मध्यम र हिमपातको समेत सम्भावना छ। साथै तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ। बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। यसैबीच अविरल वर्षा तथा पहिरोको कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सड़क खण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान 5 बजे सार्वजनिक गरेको विवरण अनुसार केही सड़कहरू पूर्ण रूपमा अवरूद्ध भएका छन् भने केही सड़क रातिमा सवारी साधनमा प्रतिबन्ध लगाइएको खबरमा उल्लेख रहेको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खाना पकाउने ग्यासको अभाव हुने भन्ने हल्लाका कारण बजारमा कृत्रिम अभावको अवस्था सिर्जना भएको बताउनु भएको छ। अभावको आशंकामा उपभोक्ताले आवश्यकता भन्दा बढ़ी ग्यास सिलिण्डर घरमै भण्डारण गर्न थालेपछि सामान्य अवस्थाको तुलनामा 50,000 भन्दा बढ़ी सिलिण्डर बजारमा फिर्ता नआएको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो। शुक्रबार जारी गरेको अपीलमा मेयर आचार्यले वास्तविक अवस्था भन्दा पनि अफवाहका कारण उपभोक्ताले आवश्यकता भन्दा बढ़ी ग्यास खरिद गरी घरमै राख्ने प्रवृत्ति बढ़ेको उल्लेख गर्नुभएको छ। यसले गर्दा बजारमा ग्यासको कृत्रिम अभाव भएको जस्तो सिर्जना भएको छ उहाँको भनाइ छ। उहाँले सम्पूर्ण नगरवासीलाई आवश्यकता भन्दा बढ़ी ग्यास सिलिण्डर भण्डार नगर्न आग्रह गर्दै आवश्यकता अनुसार मात्र ग्यास खरिद तथा प्रयोग गर्न अनुरोध समेत गर्नुभएको छ। मेयर आचार्यले ग्यास विक्रेतालाई पनि कृत्रिम अभाव सिर्जना नगर्न तथा उपभोक्ताको समस्याको अनुचित फाइदा नउठाउन आग्रह गर्नुभएको छ। वितरण प्रणालीलाई पारदर्शी र सहज बनाउन सबै व्यवसायीको सहयोग आवश्यक रहेको उहाँको भनाई रहेको थियो। पोखराको नयाँ बजारमा रहेको प्रदेश संग्रहालयमा पुग्ने आगन्तुकको संख्या घटेको छ। आगन्तुक घटेसँगै संग्रहालयको राजस्व पनि अघिल्लो आर्थिक वर्षको तुलनामा केही कम भएको हो। प्रदेश संग्रहालय कार्यकार प्रमुख करूणा राईका अनुसार आर्थिक वर्ष 2082-83 संग्रहालय अवलोकन गर्नेको संख्या 15,783 पुगेको छ। यस अवधिमा संग्रहालयले 2,53,960 रूपियाँ राजस्व संकलन गरेको छ। यसअघि आर्थिक वर्ष 2081-82 भने 17,856 जनाले संग्रहालयको अवलोकन गरेका थिए। उक्त वर्ष संग्रहालयले 2,97,800 रूपियाँ राजस्व संकलन गरेको थियो। एक वर्षको अवधिमा आगन्तुक संख्या करिब 2,073 जनाले घटेको छ भने राजस्वमा पनि केही कमी आएको छ। कार्यालयका प्रमुख राईका अनुसार आर्थिक वर्ष 2082-83 देखिएको जेएनजी आन्दोलनका कारण संग्रहालय पुग्ने आगन्तुकको संख्या प्रभावित भएको हो। राईका अनुसार सर्वसाधारण नेपालीका लागि संग्रहालय प्रवेशका लागि 25 रूपियाँबाट बढ़ाएर 100 रूपियाँ पुर्याइएको छ। त्यसै गरी विद्यार्थीको शुल्क 10 रूपियाँबाट 20 रूपियाँ, सार्क मुलुकका पर्यटकका लागि 50 बढ़ाएर 150 र अन्य देशका पर्यटकका लागि 100 रूपियाँबाट बढ़ाएर 200 रूपियाँ कायम गरिएको खबरमा उल्लेख छ। अन्नपूर्ण हाइलाइट्समा अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरेबिया सहित 14 देशले महत्वपूर्ण जलमार्ग आवागमन गर्ने व्यावसायिक जल जहाजहरूको सुरक्षा गर्न एक रक्षात्मक नौसेना गठन गर्ने तथा स्थापना गर्ने घोषणा गरेका छन्। बालेल, मल्डेट, स्ट्रेट लाल सागर र एन्डर्ट खाड़ी लगायतका महत्वपूर्ण जलमार्गमा रक्षा गठबन्धन गर्न उनीहरू सहमत भएको समाचार संस्था एएनआईले जनाएको छ। अन्नपूर्ण हाइलाइट्समा अब खेल समाचार। शेखर थापाले 11 एसियाली आईटीएफ टेकन्दो च्याम्पियनशीपमा प्रतिस्पर्धा गर्ने भएका छन्। दुई प्रतिस्पर्धात्मक खेलमा उनले पुरूष 65-70 केजी तौलसम्म तथा चौथो डान प्लेटफर्ममा चुनौती पेश गर्नेछन्। मंगोलियाको उलानबाट अगस्त 3-9 तारीकसम्म हुने प्रतियोगितामा सहभागी हुन शेखर सहित 3 सदस्यीय टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने खबरमा उल्लेख छ। अवस्थ खेल खबरसँगै बिहान 6 बजेबाट प्रसारणमा रहेको अन्नपूर्ण हाइलाइट्समा खबरको सिलसिला सकिएको छ। जाँदै प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। कास्कीमा सर्वपक्षीय बैठकले गर्यो 4 बुँदे निर्णय। सामाजिक र धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता। सरकार र लघुवित्त पीड़ित बीच 5 बुँदे सहमति। आन्दोलनका सबै कार्यक्रम फिर्ता। गण्डकीमा प्रदेश प्रमुखले फर्काएको गाजा विधेयक प्रदेशसभाले फेरि गर्यो हुबहु पारित। अब पुनः प्रमाणीकरणका लागि पठाइने। ग्यास अभावको हल्लापछि पोखरामा 50,000 भन्दा बढ़ी सिलिण्डर घरमै थन्किए। आवश्यकता भन्दा बढ़ी मौजात नगर्न मेयर आचार्यको आग्रह। पोखराको प्रदेश संग्रहालयमा गत आर्थिक वर्षको तुलनामा आगन्तुक घटे। यस आर्थिक वर्षमा शुल्कमा समेत वृद्धि। अन्तर्राष्ट्रिय खबरतर्फ समुद्री जलमार्ग रक्षा गठबन्धन गर्ने 14 देशको घोषणा र खेल खबरमा शेखर थापाले 11 एसियाली आईटीएफ टेक्वान्डो च्याम्पियनशीपमा प्रतिस्पर्धा गर्ने। प्रतिभाट साथ दिने अरविन्द विक्रम राणालाई धन्यवाद। हाम्रो अर्को हाइलाइट्स साँझ 6 बजे सुन्न सक्नुहुनेछ। अहिलेको लागि समाचार कक्षबाट सबिन बिदा माग्छु। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दान पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं,
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड़ रहनेछ।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
8: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
7: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
8: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
7: फोन नम्बर 0614510000,
8: 0614510002, मोबाइल नम्बर 9856084466।
7: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरा पाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59-321, 061-581-871।
9: घुट्नु होइन, रिफ्रेशमेन्ट सँगै न्यूट्रिशन दिन आयो मौसम।
10: ओहो नासर बे, कति छाप डिजाइन बे मारे गन किन नि खनी तोला
11: खनाई दिवा नासर बे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुलारी तोला
10: ए नई स्याबा मार दोकान पो मोना नई पेसोलाई नै च्यार चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै पो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
11: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखे चोकै यावै चार मोहै
10: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
11: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नता खैमा बिलन चन्नै यामो
10: तोई मिल तुई विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
11: छतैरा त तान निबिन्द
12: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
13: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
14: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
13: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
14: शशिधर अनि तिमी नि
15: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
14: त्यो पनि एनटीएचएमसीमा छ नि
13: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
14: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458
13: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
16: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
13: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
16: विस्तृत जानकारीका लागि लागगाण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np
13: होम केयर सेवा होम केयर सेवा
17: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
13: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
17: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
13: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
17: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
13: सुत्केरी नवजात शिशुको हेरचाह
17: क्यान्सर सर्जरी राहतकारी हेरचाह
13: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
17: डाक्टर ल्याब सेवा
13: औषधि डेलिभरी सेवा
17: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिङ्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-99-77
18: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426 537-526
14: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
19: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
20: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
19: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
20: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
19: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
20: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
19: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
20: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
21: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
19: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
14: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
19: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
14: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
19: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
14: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट, रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-27-29। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 9251-98190।

0: IME Life Insurance Company Limited. भविष्य सुनिश्चित करते, Insuring Future.
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 5706612 र 9822979393।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: अयानि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।
3: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेकसाइड पोखरा फोन 061-454-6899 452-715
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
7: ओहो छोरीको बिहेको कुरा पनि छिन्नियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
8: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि
7: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
8: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
7: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठूलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
8: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
7: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ
9: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्ने सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702
10: जलवायु परिवर्तन र रेड क्रस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान
11: भूमि वन र प्राकृतिक स्रोत संघको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ
10: जल जमिन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर
11: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ
10: स्वतन्त्र अग्रिम जानकारी

0: सहितको मञ्जुरीलाई सुनिश्चित गर।
1: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
0: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
1: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिफ्ट कार्यान्वयन गर।
0: नेपाल आदिवासी जनजाति महासंघ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: हेलो, के छ तेरो खबर?
2: ठिक छु यार, सन्चै छस्?
1: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
2: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
1: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
2: मैले पनि किन्नु छ के, सँगै किनौ न।
1: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
2: सबै ठाउँको बेड साइज अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
1: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864677887।
5: तन्ना आजै फेरि हाल्नुहोस्।

0: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी रेडियो कार्यक्रम साइनो नमस्कार रेडियो कार्यक्रम साइनोको अर्को एउटा नयाँ श्रृंखलामा तपाईँलाई हार्दिक स्वागत छ म अर्जु विष्ट सल्यानी आदिवासी जनजातिको संस्कृति प्रकृति र मानवबीचको साइनो र सम्झनाहरूको पुनर्ताजगीका लागि थालिएको हाम्रो सशक्तिकरणको यात्रा जारी छ कार्यक्रम साइनो हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो अन्नपूर्ण 93.4 MHz पोखरा र रेडियो मर्स्याङदी 95 MHz लमजुङबाट एकैसाथ प्रसारण भइरहेको छ हाम्रा उद्देश्यहरू जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी कार्यका लागि प्रभावकारी रूपमा आदिवासी जनजाति संलग्नताबारे अभिवृद्धि गर्ने जलवायु कार्य जैविक विविधता र प्राकृतिक स्रोत व्यवस्थापनमा आदिवासी जनजातिको ज्ञान प्रणाली जीवन पद्धति अधिकार र योगदानको पहिचान सम्मान र संरक्षणका लागि वकालत गर्ने जलवायु कार्य जैविक विविधता र आदिवासी जनजातिको बारेमा सूचना दस्तावेजीकरण र वितरण गर्ने आदिवासी सम्पदा अर्थतन्त्र र उनीहरूको सम्बन्धलाई प्रकृतिसँग पुनर्ताजगी गर्ने रहेका छन् विशेष गरी साइनो अन्नपूर्ण संरक्षण क्षेत्रका जिल्लाहरू लमजुङ मनाङ मुस्ताङ कास्की र केही गाउँहरूमा लक्षित छ संस्कृति प्रकृति र मानवबीचको साइनो अटुट हुने गर्छ यसलाई खलबल्याउन खोजियो अस्तित्व समाप्त हुन्छ यसको महत्व र पहिचान सबै गुम्ने खतरा हुन्छ मानिसहरू प्रकृतिमा बस्न रूचाउँछन् त्यसको उपभोग गर्छन् रमाउँछन् र त्यसलाई जोगाउने हक पनि उनीहरूकै हो तर बढ्दो मानव मैत्री नभएको विकास र विश्व औद्योगिकरणको कारण अप्ठ्यारो भइरहेको छ विश्वमा बढ्दो औद्योगिक विकासले मानव जीवन संकटमा पर्ने खतरा उत्तिकै छ अर्को रीतिरिवाज चालचलन रहनसहन खाद्य संस्कार भाषा संस्कार संस्कृति हराउने त होइन भन्ने चिन्ता पनि छ पुरानो खाइखेली आएको स्थानमा संकट उत्पन्न हुने त होइन यस्ता प्रश्नहरू पनि छन् हाम्रो कर्तव्य प्रकृति हरियाली जोगाउनुपर्ने जैविक विविधताको ख्याल गर्नुपर्ने र पृथ्वीलाई जोगाउँदै समग्र पारिस्थितिक प्रणालीको रक्षाका लागि अग्रसर हुनुपर्ने मुख्य आवश्यकता हो यसैको सशक्तिकरणको लागि नेपाल आदिवासी जनजाति महासंघले जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम ल्याएको हो यसमा आइसाईको आर्थिक सहयोग र नेफिन वाईएईको सहकार्य रहेको छ
1: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
2: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
1: नेपाल आदिवासी जनजाति महासंघ
0: आजको कार्यक्रम हामीले 32 विश्व आदिवासी जनजाति दिवस अगस्त 9 सन्दर्भमा तयार पारेका छौं विश्व आदिवासी जनजाति दिवस प्रत्येक वर्ष अगस्त 9 दिन विश्वभर मनाइन्छ यो दिवस सन् 1994 संयुक्त राष्ट्रसंघले आदिवासी जनजातिहरूको अधिकार भाषा संस्कृति परम्परा र पहिचानको संरक्षण तथा सम्मान गर्ने उद्देश्यले घोषणा गरेको हो यस दिवसले आदिवासी जनजातिहरूले समाज संस्कृति वातावरण संरक्षण तथा दिगो विकासमा पुर्याएको योगदानको कदर गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न सबैलाई सचेत गराउँछ नेपालमा पनि विभिन्न कार्यक्रम र्याली सांस्कृतिक प्रस्तुति अन्तर्क्रिया तथा जनचेतनामूलक गतिविधिहरू मार्फत यो दिवस मनाउँदै आइएको छ विश्व आदिवासी जनजाति दिवसले समानता समावेशिता सामाजिक न्याय र सांस्कृतिक विविधताको सम्मान गर्ने सन्देश दिन्छ साथै आदिवासी जनजातिहरूको भाषा संस्कार र परम्पराको संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्न प्रेरणा प्रदान गर्छ यसै सन्दर्भमा कार्यक्रम साइनोका लागि आज हामीले नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव विमल सारू मगरज्यूसँग कुराकानी गरेका छौं कार्यक्रमलाई अगाडि बढाऊ आदिवासी जनजातिको आवाज अधिकार र मर्मलाई उठान गरिएको यो गीतबाट

0: गीतपछि अब कार्यक्रममा 32औं विश्व आदिवासी दिवसको सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव विमल सारू मगरज्यूसँग गरिएको यो कुराकानी सुनाऊ। विमल सारू मगरज्यू, नमस्ते, यहाँलाई कार्यक्रममा स्वागत छ। 32औं विश्व आदिवासी दिवस नेपालमा कसरी मनाइरहेछ, यसको तयारी कसरी गरिएको छ?
1: नेपाल आदिविवासी जनजाति महासंघको महासचिव विमल सारू मगरको तर्फबाट 32औं विश्व आदिवासी दिवसको सन्दर्भमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। 32 वर्ष पहिलादेखि विश्वभरि विश्व आदिवासी दिवस मनाउने गरेको छ। त्यो सँगसँगै नेपालमा पनि हरेक वर्ष अगस्त 9 चाहिँ विश्व आदिवासी दिवस भनेर मनाउने गरेका छौँ। खास गरी यो 32औं विश्व आदिवासी दिवसको सन्दर्भमा फरक गरी मनाउँदैछ। त्यो भनेको हिजो हामी एउटा हलमा कार्यक्रम गरिदिनु थियो भने अहिले चाहिँ काठमाडौँको खुला मन 50,000 जनाको सहभागितामा एउटा व्यापक सांस्कृतिक ऱ्याली सहित हाम्रो बाजा मनाउने गरेका छौँ। ऐतिहासिक काम गर्दैछौँ। 56 जातीय संस्थाका आफ्ना आफ्ना सांस्कृतिक वेशभूषा खाना सँगसँगै अहिले विश्वभरिका झन्डै 300 जर्नलिस्टहरू पत्रकार पनि हामी पुलिस मार्फत निम्त्याएका छौँ। एकदमै महत्वपूर्ण तरिकाले मनाउँदैछौँ। आन्दोलनकै रूपमा हामीले मनाएको छौँ। त्यो चाहिँ नेपालमा लोकतन्त्र आइसके पश्चात हाम्रा प्राप्त उपलब्धिहरूको रक्षाको निम्ति पनि खासमा एउटा आन्दोलनकै रूपमा जनाउँछ। युएनले अथवा अन्तर्राष्ट्रिय माना बनाउने उद्देश्यले अहिलेको पनि अनरिङ सेफ गार्डिङ हेल्थ एन्ड वेलबिङ भन्ने छ अन्तर्राष्ट्रिय माना। हामीले नेपालको सन्दर्भमा चाहिँ प्राप्त अधिकारको रक्षा आदिको आवश्यकता वैज्ञान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता यो मूल नाराको साथ अहिले हाम्रो जनसङ्ख्याले विगत भन्दा फरक र अहिले खास गरी राजधानीमा नेवार समुदाय, तामाङ समुदाय, नेवार समुदाय त्यसै गरी मगर समुदाय उल्लेखनीय हाम्रो सहभागिता झाँक्री डिग्रे कमलाहरू झन्डै 500 उहाँहरूको कमेन्ट अनुसार चाहिँ त्यसै गरी नेवार समुदायबाट चाहिँ झन्डै 500 झन्डै नाच 40,000-50,000 चाहिँ उपस्थितिमा एउटा ऐतिहासिक एउटा
0: प्रदेशहरूबाट अर्थात् जिल्लाहरूबाट पनि प्रतिनिधिमूलक सहभागिता हुन्छ वा बागमती प्रदेश वरपर छेउछाउबाट हुन्छ, कस्तो छ यो चाहिँ?
1: उपत्यकाभित्रका काठमाडौँ, ललितपुर र भक्तपुर त्यसै गरी नजिकका जिल्लाहरू चाहिँ धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुरभित्रका आदिवासी जनजातिहरू र त्यो सँगसँगै त्योभन्दा पनि अलिक बढी फरक चाहिँ अहिले हामीले नेवारहरूको खास गरी मगरहरूको त्यसै गरी हाम्रो तामाङहरूको गुठीहरूबाट लिएर अनि उहाँहरूको बज्रधारी गुठी, महागुठी र नेवादे दर्गु भन्दा पनि बाहिर रहनुभएका त्यो सँगसँगै हुन्छ। अनि मगरहरूको पनि नेपाल मगर सङ्घ मात्रै नभइकन त्योभित्र रहेको चाहिँ भूमे समाज, त्योभित्र भेजा समाज, कौडा समाज, धार्मिक सांस्कृतिक समूहहरू तामाङमा पनि त्यही अनुसारको आउनुहुन्छ भने नेपाल आदिवासी जनजाति महासङ्घको अध्यक्षको संयोजकत्वमा 151 जुन आयोजक समिति बनाएको छ। त्यसभित्र चाहिँ को को हुनुहुन्छ भन्दाखेरि अब 56 जातिमा हाम्रा 56 जाति त्योभित्र चाहिँ हाम्रो सङ्घीय परिषद सदस्य 1-1 हुन्छ, प्रत्येक जातिबाट 2 हुन्छ, 56 बिना चाहिँ हुन्छ, 12 सम्बन्ध संस्थाहरू छन्, महिला, युवा, विद्यार्थीहरू, राजनीतिक दलमा आबद्ध आदिवासी जनजातिहरूलाई पनि सँग सम्बन्धित रहेका आदिवासी सङ्घ संगठनहरूलाई पनि अहिले हामीले सह आयोजक हुने गरी र पालिका वडासम्म पनि हाम्रो मास लेखा हुनुहुने जति पनि ज्यापु समाजबाट लिएर मगर सङ्घका जति पनि हुनुहुन्छ उहाँहरूलाई पनि सह आयोजक गर्ने ज्ञानहरू नै सह आयोजक राखेको छ। 10 उपसमितिहरूको संयोजक बनाएको छौँ। नेपालमा गणतन्त्र स्थापना पश्चात द्वितीय सरकारले 1972 संविधानमा व्यवस्था भएको अनुसार आदिवासीको सन्दर्भमा गणतन्त्र भन्ने निर्देश छ अनि समानुपातिक समावेशी संघीयता कम्तीमा यो 5 महान उपलब्धिहरू छन् यसलाई चाहिँ कार्यान्वयन गरेर लिएर जानुपर्ने सन्दर्भमा हामी त्यो आशा गरेका छौँ। तर चाहिँ अब आदिवासी प्रतिष्ठान खारेज, आदिवासी आयोग खारेज, उचित बौद्ध सेवा समितिहरू खारेज, अब संहिता नै खारेज हुने खालका चाहिँ नि विभिन्न खालका क्रियाकलापहरू हामीले देखेको कारणले अब हामी खबरदारी पनि गर्न चाहन्छौँ। राज्यलाई चाहिँ पाँच उपलब्धिहरूको यसलाई संस्थागत कार्यान्वयन गर्नुको सट्टा अब त्यसलाई चाहिँ खुसियो भने आदिवासीहरू चाहिँ यसले चाहिँ किन्छित कदापि चाहिँ यसलाई स्वीकार गर्नेवाला छैनन् भन्ने खालको एउटा मासमा त्यो चाहिँ हामीले देखाउनको लागि अहिले चाहिँ 450,000 एउटा परिकल्पना गरेर चाहिँ लिएर आएका छौँ।
0: भनेपछि अहिले संविधान संशोधनको कुराहरू गरिरहँदाखेरि हाम्रा अधिकारहरूको कटौती र त्यो जोखिम पनि छ भन्ने संशय चाहिँ कायम रहेको छ।
1: यहाँनिर हामीलाई झस्काएको छ भने 2072 संविधान आफैमा पूर्ण छैन, समय अनुसार चाहिँ त्यसलाई प्राधिकरण बनाउँदै लिएर जानुपर्छ भन्ने हामी बाध्यता हो। अघि मैले भने छैन गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी, संघीयता यी कुराहरू चाहिँ एउटा उपलब्धि हो। खास गरी आदिवासी जनजातिहरूको पनि हामी देशमा भएका राजनीतिक दलका आन्दोलनहरूबाट प्राप्त उपलब्धिहरू हुन् गर्दै गर्दा हामीले भनेका पहिचानका कुराहरू जातीय पहिचानको आधारमा नै प्रतिष्ठित नामान्तरण त्यसै गरी स्थानीय भाषामा चाहिँ अब कामकाज सरकारी कामकाजको भाषा यी सबै कुराहरूलाई चाहिँ अझ बढी चाहिँ कार्यान्वयन गर्नुपर्ने यो बलियो सरकारले तर उल्टो चाहिँ उहाँहरूले चाहिँ अहिले त्यो प्राप्त उपलब्धिहरूलाई चाहिँ त्यसै गरी चाहिँ प्रतिष्ठान खारेजी, आयोग खारेजी, अनि देशको संसदले अब संघीयता खारेजी, संविधान संशोधनको नाममा स्थानीय तहमा चाहिँ दलविहीन, यो दलविहीन त हामीले हिजो पनि हेर्दै आएको हो। स्थानीय तहमा चाहिँ विहीन खाजाको पालामा चाहिँ अब त्यो कहीँ त्यति सरक आएको त होइन भन्नेलाई हामीलाई चाहिँ शङ्का उपशङ्का चाहिँ सागिलो पुगेकै हो। यो चाहिँ हामी नितान्त शान्तिपूर्ण तरिकाबाट हाम्रो आफ्नो मानलाई दायाँ दायाँ गर्न पाउँदैन, यो दायाँ दायाँ गरियो त्यसमा हामी जस्तो सुकै पनि हामी आन्दोलन गर्न तयार छौँ भन्ने एउटा चाहिँ सन्देश पनि हो भने अर्को चाहिँ हामी जस्तो यो विश्व आदिवासी दिवस संसारभरि नेपालमा मात्र नभएको संसारभरि नै यसलाई मनाउने भएको कारण चाहिँ हाम्रो चाहिँ भाषा, धर्म, संस्कार, संस्कृति, प्रथाजनित परम्पराहरूलाई अब यो चिज त राज्यले नै गराउनु पर्ने थियो। हामी 50% जनसङ्ख्या भएको आदिवासीहरूको यो चाहिँ दिवसमा राज्यले नै तपाईँको कम्तीमा पनि एउटा छुट्टी दिए त्यो दिनलाई विदा गरेर चाहिँ राज्यले नै मनाउनु पर्ने हुन्थ्यो तर नेपालमा अहिलेसम्म त्यो भएको छैन। तथापि हाम्रो चाहिँ राज्यको खबरदारी पनि हो र अहिले चाहिँ एउटा ऐतिहासिक कार्य गर्दछ।
0: भनेपछि पहिचानमा आधारित संघीयता, प्रदेशको नामाकरण र स्वायत्तताको मुद्दामा आन्दोलन सुस्ताएको छैन।
1: हाम्रो नेपाल आदिवासी जनजाति महासंघले स्थापनादेखि उठाउँदै पहिचानको सवालमा अब अहिलेको संविधानको धारा 56(5) खास गरी संरक्षित क्षेत्र, स्वायत्त क्षेत्र, विशेष क्षेत्रका जुन कुराहरू छन् त्यो एउटा चाहिँ तपाईँको सम्मानित सर्वोच्च अदालतबाट विभिन्न त्यो कुराहरू फैसला भइसकेका विषय र अहिले मुख्य गरी अहिलेको सरकारले प्राप्त उपलब्धिमाथि नै धावा बोलेको हामीले थाहा भएको कारणले त्यो चाहिँ नारा नै अहिले प्राप्त उपलब्धिको रक्षा आजको आवश्यकता भन्ने पहिलो चाहिँ हामीले त्यो राखेका छौँ। हिजो हामीले जल जमिन जङ्गलका कुरा गर्यौँ, आदिवासीका अग्राधिकारका कुरा गर्यौँ, तथापि अहिले हामी प्राप्त गरिसकेका उपलब्धिहरू गुम्ने हो कि भन्ने हामीलाई चाहिँ त्यो चाहिँ सरकारको गतिविधि लागेको हिसाबबाट हामीले त्यो छौँ। अहिलेदेखि उठाउँदै आइरहेको विषय हामीले यथावतै छ, प्राप्त उपलब्धिको त्यो रक्षा समिति हुनुपर्छ, त्योभन्दा पछाडि खर्चिन पाइँदैन। नेपाल सरकारलाई चाहिँ हाम्रो अहिलेको त्यो हामी माग राख्ने कुरा हुन्छ, कथन पछाडि त्यो पछाडि फर्कियो भने हामीलाई तर मान्य हुनु छैन।
0: आदिवासी मुद्दाहरूमा दलका नेताहरूलाई अघि अलिकति पनि उठाउनुभयो सबै हुनुहुन्छ, यसलाई दलीय स्वार्थभन्दा माथि उठाएर सबैले विशुद्ध रूपमा एउटा साझा मञ्चको रूपमा दिगो भएर अगाडि बढ्नुपर्छ, आवाज उठाउनुपर्छ भन्दा तपाईँ के
1: भन्नुहुन्छ? राजनीतिक दलहरू प्रति त्यति नकारात्मक छैन किनकि नेपालमा जति पनि देशमा जति पनि आन्दोलनहरू परिवर्तन भइरहेको छ त्यसमा चाहिँ राजनीतिक दलहरूको मुख्य भूमिका छ। हामीले एउटा मिटिङ पनि गरिसक्यौँ, सरकारभन्दा बाहिर रहेका राजनीतिक दलहरूलाई हामीले यही घुम्ने खतरा सुन्दैछ भन्ने भयो भने सरकार पक्षका चाहिँ राष्ट्रपाका चाहिँ आदिवासी जनजाति साथीहरूलाई हामीले चाहिँ अब यो चाहिँ सरकारले गर्नु हुँदैन है, अब कम्तीमा चाहिँ यो चाहिँ पछाडि फर्किन मिल्दैन है भन्ने चाहिँ उहाँहरूलाई हामीले राख्यौँ। हाम्रो मुभमेन्टमा हाम्रो यो पर्वमा छँदै राजनीतिक दलहरू मात्रै सहभागी उहाँहरूले पनि मास्क सहित आउँदै हुनुहुन्छ र यो उहाँहरूको प्रतिबद्धता हो। पहिचान सहितको संघीयतामा, जातीय पहिचान सहितको संघीयतामा एउटा केन्द्र सरकारले एउटा कुरा गर्ने हुन्छ र मूलत यो प्रदेशभित्र प्रदेश सरकार स्थानीय भाषाको कुरा स्थानीय सरकार अब यो भएको हिसाबबाट हामीले केन्द्रबाट सङ्घबाट भन्ने कुरा एउटा रहने कुरा भयो। स्पेसली अब यो प्रदेशको नामाकरण हुनु सम्बन्धमा प्रदेशभित्र नै एउटा चाहिँ हामीले लगिन गर्नुपर्ने दिनुहुन्छ जसको हामीले भाषाको सम्बन्धमा बागमती प्रदेशमा नेपाल आदिवासी जनजाति महासङ्घले आदिवासी सबै राजनीतिक दलका आदिवासी मान्यजीवहरूलाई एक ठाउँमा ल्याउने वातावरण मिलायौँ। संविधानमा भएका खास गरी मातृभाषा सरकारी कामकाजमा मातृभाषा जस्तो तामाङ भाषा र नेपाल भाषीलाई बागमती प्रदेशमा बढाउन हामी सफल भयौँ। त्यसै गरी गण्डकीमा मगर भाषा र गुरुङ भाषाको सन्दर्भमा पनि हामीले त्यहाँ पहल गरिरहेका छौँ, त्यसै पनि कार्यक्रम अगाडि बढिरहेको छ। त्यसपछि अरू लुम्बिनी प्रदेशमा अरू प्रदेशहरूमा जुन भएको छ र यहाँले भने जस्तै राजनीतिक दलहरूसँग हामी सहकार्य गर्ने हाम्रो कुरा राजनीतिक दलहरूलाई भन्ने र राजनीतिक दलहरूको के हुँदा तपाईँहरूको आदिवासीको सन्दर्भमा, पहिचानको सन्दर्भमा, प्रदेशहरूको नामाकरणको सन्दर्भमा तपाईँहरूको कुरा के
0: उत्थानशीलको बाटोमा गइरहेको अवस्था देखिन्थ्यो। संस्थागत संरचनाको पुनः संरचना, आदिवासी जनजाति आयोग, उत्थान राष्ट्रिय प्रतिष्ठान जस्ता संरचनाहरूको खारेजी वा निष्प्रभावी बनाउने बहस बितिरहेको
1: हो। जस्तै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान जसको त्यसको संरचना हेरियो भने आफ्नो एकदमै महत्वपूर्ण छ, त्यो बलियो संरचना छ। त्यो सम्माननीय प्रधानमन्त्रीज्यू त्यसको अध्यक्ष रहनेगरी, मन्त्रालयको मन्त्रीज्यू त्यसको सदस्य, जातीय संस्थाको सिफारिस, नेपाल आदिवासी जनजाति महासंघ त्यसको एउटा सिफारिस, तीनवटा हुन्छ, एउटा सिफारिस गर्ने तीनवटा सदस्य रहेर सिफारिस गर्ने सन्दर्भमा उपाध्यक्ष रहने गरी त्यो थियो र एउटा बलियो चाहिँ प्रतिष्ठानको ऐन बनेको थियो। अब त्यो ऐनलाई पनि सबैले माथि अरू अरू विषयमा जस्तै गरी एउटा साझा बास्केटमा टोकरीमा राखेर यो प्रतिष्ठान खारिजीको चाहिँ कुरा आयो। हामीले व्यापक त्यसको चाहिँ अहिले पनि आन्दोलन गर्यौँ, सबै राजनीतिक दलका मान्यजीहरूलाई हामीले डिनर मिटिङ राखेर हाम्रो ध्यान आकर्षण गरायौँ, हाम्रो कुरा गर्यौँ, प्रेजेन्टेसन गर्यौँ। प्रतिपक्षका मान्यजीहरू, सरकार पक्षका मान्यजीहरू, यो चाहिँ कुनै पनि हालतमा जनसङ्ख्या भएको आदिवासीहरूको यो चाहिँ हटाउन मिल्दैन। र अहिले पनि जुन मन्त्रालयमा महिला बालबालिका मन्त्रालयमा लिएर गएको राखिएको छ, त्यो हामीलाई चाहिँ हामीलाई पनि त्यसको हाम्रो त्यो चाहिँ चित्त बुझेको छैन, हाम्रो त्यसप्रति पनि आपत्ति छ। यो या त्यो बहानामा अब अन्तिममा गएर चाहिँ आयोग प्रतिष्ठान खारेजी र आयोग खारेजी र सँगसँगै आदिवासीका सबै उपलब्धिहरू चाहिँ खारेजीमा लिएर गयो भने अब त्यो चाहिँ लिएर जाने बाटोमा चाहिँ सरकार गएको हो भन्ने त्यो चाहिँ लागेको छ। त्यस कारणले गर्दाखेरि चाहिँ अब पहिलो चाहिँ हाम्रो के हुन्छ भन्दा हजारौँ पचासौँ हजारको मासबाट हामी खबरदारी गर्ने हो। खबरदारी सँगसँगै हामीलाई फेरि शान्तिपूर्ण आन्दोलनहरू हाम्रो चलिरहन्छ। एउटा हामीले चाहिँ यसलाई आन्दोलनकै रूपमा मनाउँछौँ, देशै गरी आन्दोलनको रूपमा मनाइन्छ भने अर्कोचोटि अब चाहिँ हाम्रो एउटा उत्सव पनि भएको हिसाबले त्यसमा विभिन्न खालका हाम्रा मनोरञ्जन, सांस्कृतिक, हाम्रा चाहिँ धार्मिक, हाम्रा चाहिँ प्रथागत परम्पराहरू चाहिँ व्यापक रूपमा चाहिँ हामीले चाहिँ अहिले निकाल्ने चाहिँ कोसिस गरेका छौँ।
0: अब म जल जमिन र जंगल प्राकृतिक स्रोतको कुरा अलिकति गर्न चाहन्छु। आइलो महासन्धि 169 र युएन ड्रिप नेपालले आइलो 169 अनुमोदन गरेको लामो समय बितिसक्दा पनि कार्यान्वयन शून्य प्राय छ। यसको पूर्ण कार्यान्वयनको लागि कस्तो दबाव सृजना गरिँदैछ?
1: सम्मानित सर्वोच्च अदालतबाट पनि यो कुरा आदिवासी सन्दर्भमा फैसला भएको छ। आइलो 169 सन्दर्भमा हामीले एउटा स्थानीय सरकारको कुरा, बोलियो अधिकार प्राप्त संघीयताको कुरा, प्रदेश सरकारहरू आफैमा चाहिँ अधिकार प्राप्त र बलियो संहिता आइसकेपछि, प्रदेशहरू बलियो भइसकेपछि त्यो कार्यान्वयन गर्न चाहिँ अलिक सहज हुन्छ भन्ने चाहिँ लाग्छ हामीलाई चाहिँ। आदिवासीले मात्रै भनिरहँदाखेरि आदिवासी कुरा आदिवासीले मात्रै भनिरहेको देखिन्छ। आदिवासी जनजाति महासंघले आइएलओ 169 युएन ग्रिपका कुराहरू र अब अहिले त त्योभन्दा पनि अगाडि गइसकेको छैन, अब कार्बन ट्रेडका कुराहरू छन्, विदेश क्षेत्रका कुराहरू छन्, यी सबै कुराहरू चाहिँ गर्दै गर्दाखेरि राज्यबाट हुनुपर्ने एउटा सहयोग एकदमै सुस्त गति, त्योभित्र पनि अब आदिवासीहरूको सन्दर्भमा आदिवासी भन्ने बित्तिकै यहाँको चिन्तन चेतना नाखुम्चाउने छ भने अर्को सम्बन्धित सर्वोच्च अदालतबाट पनि कार्यान्वयन भइसकेका विषयहरू यहाँलाई मैले एउटा स्मरण गराउन चाहन्छु। गोर्खामा बराम समुदायको एउटा चाहिँ स्वायत्त ठाउँलाई चाहिँ सम्बन्धित सर्वोच्च अदालतबाट फैसला भइसकेको छ, त्यो चाहिँ अब स्थानीय तहमा लागू हुन बाँकी छ, कार्यान्वयन गर्न नखोजेको थिइन्छ। सो यो भएको कारणले चाहिँ आदिवासीले प्राप्त गरेका अधिकारहरू जल जमिन जङ्गलसम्म सम्बन्धित र त्यसपछि सँगसँगै अहिले मैले कुरा गरेँ बेनिफिट सिलिङको कुरा छ भने कार्बन ट्रेडका कुराहरू छन्, योभित्र पनि फेरि आदिवासीहरूका प्रथाजनित परम्पराहरू, त्यसभित्र आर्थिकका कुराहरू छन्। यो आफैमा एउटा अधिकारको हो, नेपाल आदिवासी जनजाति महासङ्घ यसमा लडिरहेको छ, कार्यान्वयन भएको पनि छ र कार्यान्वयन थुप्रै कुरा आज पनि छन् नजिकै भएर छ।
0: पूर्व सूचना बिना, सूचित नगरिकन, मंजूरी नलगिकन भूमि खोज्ने र विस्थापित गर्ने क्रम रोक्नका लागि महासंघको भूमिका चाहिँ कडा छ
1: एकदमै। यसमा त हामी कहीँ कतै कसैसँग पनि कुनै पनि स्वार्थमा नअल्झिकन, नसग्नुगाइकन कुनै पनि विकास निर्माणको नाममा, अहिले भर्खरै हामी हेर्यौँ बागलुङको ढोरपाटन जंगल संरक्षण गर्ने नाउँमा, विकास निर्माण गर्ने नाउँमा, हाइड्रोको नाउँमा या फेरि रोड पिचको नाममा विभिन्न वाहनामा सामुदायिक वन निर्माणको नाममा आदिवासीका टेरिटोरी ल्यान्ड भोगलन गर्दै आएका भूमिहरू राज्यद्वारा सुनियोजित तरिकाबाट यो चाहिँ क्याप्चर गरिँदैछ, यो चाहिँ प्रमाणै हेर्नुभयो भने परिणामले तथ्य के देखाउँछ भन्दा मध्य राष्ट्रिय निकुञ्ज कसको भूमि थियो त्यो पहिला, चितवन राष्ट्रिय निकुञ्ज कसको भूमि थियो, त्यसपछि एक्याटको कुरा गर्नुभयो भने त्यहाँ चाहिँ थकाली होइन, त्यहाँ चाहिँ गुरुङ ढोरपाटनको कुरा गर्नुभयो भने मगर सन्तानहरू हुनुहोला, सबै ठाउँमा राज्यले चाहिँ आदिवासीसँग भूमि चाहिँ जसरी यो यात्री बाहनामा खोसेको छ, भूमिहीन बनाउँदै अन्तत कहाँ पुर्याउने सोच्या छ हामीलाई थाहा छैन। हामीसँग पनि मरक गर या मरक मात्रै हामीसँग अब स्थिति छ भने होला देखिन्छ कि हामी यो देशबाट यो धरतीबाट यो भूमिबाट जहाँ आदिम कालदेखि हजारौं वर्षदेखि हाम्रा पुर्खाहरूले रगत बगाउँदै पसिना बगाउँदै आफ्नो भूमि छोडेर जानुपर्ने हुनसक्छ या फेरि हामी राज्यसँग फाइटले गर्नुपर्ने हुनसक्छ। भूमि जल जमिन जंगलसित आदिवासीहरूको अन्यायकृत सम्बन्धका कुराहरू यो नेपालले मात्रै होइन यो अन्तर्राष्ट्रिय मानेका कुराहरू हुन्छन्। डाइभर्सिटीका बायोडाइभर्सिटी संरक्षणका कुराहरूमा आदिवासीका योगदानको विषयमा झन्डै 7% आदिवासीहरूले 80% बायोडाइभर्सिटी संरक्षण गरेछ भन्ने परिणामले बताएको छ। आदिवासीहरूलाई संरक्षणको नाममा आरक्षणको नाममा विकास निर्माणको नाममा हाइड्रोको नाममा लिएर गइरहेको चाहिँ भूमिबाट चाहिँ उठाउने गरिरहेछ। यो कुनै हालतमा यो चाहिँ गर्नु हुँदैन भनेर पहिलो लडेका छौँ। भूमिको यो माटोको चाहिँ कसैलाई माया छ भने आदिवासी जनजातिहरूलाई माया छ। फेरि राज्यले ल्याएको कुराहरू हामीले हाइड्रोका कुरा गरौँ, हाइड्रो गर्दै गर्दा हामीले के गरेका छौँ भन्दा एफपिट गरेका छौँ होइन, फ्री प्रायर इन्फर्म कन्सेन्ट अथवा स्वतन्त्र अन्तिम जानकारी सहितको मजदुरीमा। यो हाम्रो दोस्रो कुरा हो, यो पहिलो हाम्रोमा चाहिँ गरिनै हुँदैन भन्ने चाहिँ हो होइन। हाइड्रो बनाउने हो भने यहाँले तथ्यलाई मैले प्रमाण पेश गरेँ भने मधेसमा गएर बनाएर भएको बन्छ बन्दैन, मधेसमा हाइड्रो कहाँ बन्ने भयो, आदिवासीको क्षेत्रमा बन्ने भयो, आदिवासी कहाँ बसेका छ, जङ्गल जङ्गलमा बसेका छ, चाहिँ खोलाको नदीको छेउमा बसेका छ, विकटमा बसेका छ, उसलाई चाहिँ राम्रो शिक्षा छैन, उसलाई चाहिँ बाटोघाटो छैन, उपचार छैन, ऊ चाहिँ खोलाको छेउमा बसेका छ, हिमालको छेउमा बसेका छ, र हाइड्रोहरू कहाँ बनाएको छ त्यहीँ बस्छ। सो यो भएको कारणले पहिलो कुरो चाहिँ त्यो गर्दा, दोस्रो कुरो चाहिँ हामी फेरि कथम कदापि त्यो बनाउने नै हो भने पनि हामी सहयोग गर्न तयार छौँ। तर पहिला हामीलाई उद्देश्य बताउनु पर्यो, यसले कसलाई फाइदा हुन्छ, यसले कसलाई घाटा हुन्छ, हाम्रो संस्कार संस्कृति हामीलाई यहाँबाट उठाउँदै गर्दा, हाम्रो भूगोलबाट हाम्रो जमिनबाट हामीलाई उठाउँदै लिएर जाँदाखेरि न्याय क्षतिपूर्ति हुन्छ कि हुँदैन, मेरो भाषा मर्ने भयो त्यो म यहाँ बोल्ने भाषा अर्को ठाउँमा लिएर गएर माइग्रेसन गराएर जाँदा मैले त्यहाँ भाषा बोल्न पाउँछु कि पाउँदिनँ, वन्यजन्तु कुराहरू छन्, किरा फट्याङ्ग्राका कुराहरू छन्, त्यहाँभित्र भएका भ्याउता माछाका सम्बन्ध कुराहरू छन्, तिनीहरूको चाहिँ कुरा के हुन्छ, त्यो भन्दै गर्दाखेरि चाहिँ अब त्यो कम्तीमा चाहिँ एक्टिभ चाहिँ अनिवार्य गर्नुपर्छ। एक्टिभ चाहिँ गरिएन भने सरासर यदि योभन्दा निन्दनीय काम, योभन्दा अपराध काम अरू केही पनि हुँदैन। भूमि छोडेर जाँदैछ उसले, आफ्नो बाउको चिहान छोडेर जाँदैछ, फुल पूजा गर्ने उस पितृको खान छोडेर जाँदैछ, पानीको मुहार छोडेर जाँदैछ, उसँग चाहिँ यति अन्यायसित सम्बन्ध हुन्छ जसले आफ्नो बचपना चाहिँ तपाईँको छेउ जानेको हुन्छ, त्यो भूमि त्यो माटो हजारौँ वर्षदेखि त्यहाँ उसको बाउको पसिना रगत बसेर त्यो छोडेर जाँदै गर्दाखेरि पनि कम्तीमा केही कस्ताको एउटा चाहिँ न्यायसँग क्षतिपूर्ति त्यो अनिवार्य दिनुपर्छ। त्यो नदिएको ठाउँमा चाहिँ थुप्रै ठाउँमा राज्यले त्यसो गरेको छ, जस्तो तनहुँ हाइड्रोको कुराहरू छन्, थुप्रै ठाउँमा तपाईँको त्यो चाहिँ एउटा विवादित भएको छ। आदिवासी जनजातिहरू पनि यस देशका त जनता हुने छ, अब यिनीमाथि न्याय गर्नुपर्छ भन्ने सरकारले चाहिँ त्यो अहिले पनि खालको दोस्रो दर्जाको नागरिकको चाहिँ जुन रवैया अप्नाएको छ। नेपाल आदिवासी जनजाति महासङ्घ अधिकारको निमित्त खोल्ने भएको संस्थाको हिसाबले निरन्तर कसैसँग कम्प्रोमाइज नगरिकन, कुनै पनि शक्तिसँग, कुनै पनि राजनीतिक दलसँग प्रभावमा नपरिकन नितान्त आदिवासीको सन्दर्भमा जोरदार माग गरिरहेको छ। प्रथाजनक परम्परा र खास गरी भूमिसँगको हाम्रो अन्यान पनि खरै म अहिले भर्खरै हामी बागलिङको ढोरपाट पनि चाहिँ गएर आउँ भर्खरै, अब हाम्रो घरमा जाँदा हामीलाई चाहिँ त्यहाँ चाहिँ 100 रुपियाँ चाहिँ टिकट काट्नु पर्दो रहेछ। त्यही ठाउँमा गएर चाहिँ तपाईँको के भन्छ अरे अहिले हाइड्रो बनाउने, अब हाइड्रो बनाइसकेपछि त्यहाँ त सबै आदिवासीहरू उठाउनु पर्यो। यो चाहिँ सरकारको हिँडलाग्दो र अपराधी चाहिँ मानसिकता, म त अब यसरी पनि भन्न चाहे, त्यसको कारण नेपाल आदिवासी जनजाति महासङ्घ अब त्यसको विरुद्धमा पहिलो हुनै हुँदैन, दोस्रो भयो भने पनि त्यसको चाहिँ उहाँहरूसँग कन्सेन्ट लिन आवश्यक छ। घाटा नाफा सबै राखेर एकचोटि होइन 10 पटक चाहिँ उहाँसँग छलफल गरेर राखिनुपर्छ। आदिवासी जनजातिहरूको चाहिने संस्थाहरूसँग जोरदार रूपमा यो अधिकारको सन्दर्भमा, भूमिको सन्दर्भमा, आदिवासीको सवालको सन्दर्भमा नेपाल आदिवासी जनजाति महासङ्घ एक इन्च पनि पछि नहटिकन आफ्ना कुरा जोरदार राख्छ। नीतिगत रूपमा नै हाम्रो त्यसमा चाहिँ हाम्रो आफ्नो अडानहरू राखिरहेका छौँ।
0: कार्बन उत्सर्जनमा एकदमै न्यून सहभागिता भएको छ, जल जमिन र जंगलको जसरी सुरक्षा गरेर आएर आफ्नो रोजीरोटी पनि त्यसैमा आधारित बनाउँदै आए, अब कहाँनिर त्यो अप्ठ्यारो दिइरहेका छन् कि जलवायु कोषहरूबाट प्राप्त हुने प्रतिफलमा आदिवासी जनजातिको पहुँच र अधिकार सुनिश्चित अझै हुन सकेका छैन।
1: कार्बन क्रेडिटको विषय चाहिँ पैसासँग खास गरी वित्तसँग सम्बन्धित भएको विषय भयो। हामीले खास गरी एउटा लोकल कम्युनिटी भनेको छ होइन, एउटा चाहिँ इन्डिजिनियस पिपुल आइपिज भनेको छ, कन्ट्रिब्युसनको आधारमा आदिवासी जनजातिहरूको प्रथागत परम्परा अनुसार चाहिँ अब भूमि संरक्षणको कुरा वन संरक्षणमा कुरा योगदानको आधारमा उहाँहरूले पाउनुपर्ने कुराहरू जो छ सरकारले अहिले एग्रिमेन्ट गर्दाखेरि अब डोनरहरूसँग एग्रिमेन्ट गर्दाखेरि म आदिवासी जनजातिहरूको ख्याल गर्छु आदिवासी जनजातिहरूको प्रथाजनित परम्परालाई मैले सम्मान गर्छु आदिवासीहरूलाई मैले 50% यो प्रोजेक्टको कुनै पनि प्रोजेक्टको म आधा 50% चाहिँ त्यसलाई चाहिँ उहाँहरूलाई चाहिँ मैले हामीले सहभागी गराउँछौँ अथवा उहाँहरूको एक्सेस पुर्याउँछौँ भन्ने चाहिँ कुराहरूको मेन्टेन गरेर लिएर आएको हुन्छ भने हाम्रो यहाँ अहिले पनि हामीले अब यो नयाँ कुरा भएको हिसाबले खास गरी अब अहिले कार्बन ट्रेडको विषयमा यहाँ सबैलाई थाहा छ नेपालमा रेड क्लसको कुरा आयो रेड क्लसको विषयमा पनि थुप्रै टिका टिप्पणीहरू भए तथापि ताल एरियाको छ यो रौतहट 12 पर्सा रौतहटबाट लिएर यो कञ्चनपुर कैलालीसम्मको 13 जिल्लामा खास गरी एउटा पाइलट चाहिँ प्रोजेक्ट चलिसकेपछि रेड क्लसको सन्दर्भमा त्यो सफल भयो भनेर नेपाल सरकारले अहिले 3 प्रदेशमा गरेका छ त्यसमा पनि अब मैले सुने अनुसार चाहिँ 1,35,00,00,000 रुपियाँ पहिलो किस्ता आएर अब दोस्रो किस्ता पनि आउने चरणमा छ तर चाहिँ त्यो अझै पनि जनताको घरमा चाहिँ दैलोमा पुगिसकेको छैन यो त्यो अन्तर्वार्ता मार्फत पनि तपाईँको रेडियो संचार माध्यम सुन्ने सबै आम जनसमुदायलाई वा आदिवासी गैर आदिवासीहरूलाई पनि हामी के भन्न चाहन्छौँ म के भन्न पनि चाहन्छु भन्दाखेरि एउटा लामो प्रोसेस मार्फत खास गरी अब यो पैसासँग सम्बन्धित भएको हिसाबबाट तपाईँहरूको ओडामा तपाईँहरूको पालिकामा तपाईँहरूको जिल्लामा नै यो बजेट आउँछ यो भन्या मतलब यो पालिकाको मेयरले पालिका अध्यक्ष मेयरले वडा अध्यक्षहरूले यो पैसा चाहिँ चलाउन पाउनु हुँदैन यो पैसा सिधै चाहिँ वन विकास कोष भन्छ वन विकास कोषमा अर्थ मन्त्रालयले 20% राखेर अहिले 20%मा पनि हामीले धेरै भयो 20% झन्डै भनौँ 3,000 प्रदेशको 20% 8,000,000,000 20% चाहिँ अहिले धेरै हुने भयो त्यस कारण 10%मा यसलाई झार्नुपर्छ भनेर हामी के गर्यौँ भने अब 90% वन विकास कोषमा जान्छ त्यो वन विकास कोष मार्फत चाहिँ उहाँहरूले विभिन्न उसको बाँड हुन्छ त्यसमध्ये चाहिँ अब 49% चाहिँ अहिले 45-49% चाहिँ सामुदायिक वन त्यसै गरी त्यहाँ त्यसपछि सरकारद्वारा संरक्षित वन अनि जति पनि उहाँहरूले चाहिँ यो बनाउनु भएको छ त्यो छ भने त्योभित्र रहेर चाहिँ खास गरी आदिवासीहरूको सेक्टरमा उहाँहरूको पर्सेन्टेजको आधारमा चाहिँ 25-25% गरी दिने गरी र त्यो बाहेक अघि मैले कुरा गरेको प्रथाजनित मात्रै प्रथाजनित परम्परालाई चाहिँ संरक्षण र त्यसलाई चाहिँ सम्वर्धन गर्न प्रवर्धन गर्नको लागि अझ बढी चाहिँ लिएर आउनको लागि हामीले 55% हामीले व्यवस्था गर्यौँ अब यो गर्दै गर्दा चाहिँ यहाँले भने जस्तै यो गर्दै गर्दा हाम्रो हामीलाई एउटा त आदिवासी अवेरनेस हामीले गर्न बाँकी छ हाम्रो वातावरणबाट पनि अहिले थुप्रै ठाउँमा हामीले गरिरहेछौँ 3 प्रदेशभित्र पनि अहिले हामीले भर्खरै 142 पालिकामा हामी चाहिँ गयौँ जसमध्ये हामीले महासङ्घले चाहिँ 50 र 71 पालिकामा गऱ्यौँ भने फेको फन्डले पनि 71 पालिकामा गरेका छ यो चाहिँ अब 2026 अन्तिमतिरबाट यसको पनि पैसा आउने भन्ने छ र त्यो चाहिँ को कहाँबाट जाँदो रहेछ भने डिभिजन वन कार्यालयमा त्यसको चाहिँ पैसा जान्छ त्यो पैसा चाहिँ यहाँहरूले त्यो डिभिजन वन कार्यालयको एउटा चाहिँ कोठामा त्यो कोठा चाहिँ रेड आइसीको एउटा चाहिँ नै कर्मचारी अथवा कुन लेभलको कर्मचारी बस्ने हो त्यहाँ रेड आइसीको एकजना कर्मचारी खटिनुहुन्छ उहाँको संयोजकत्वमा नेपाल आदिवासी जनजाति महासङ्घ अनि फेकोपन जिल्लाको हिमबन्ती लगायतका दलित लगायतका 3-4 त्यहाँ चाहिँ समितिले सिफारिस गरेको आधारमा तलबाट ओडाबाट पालिकाबाट उहाँहरूले माग गरे अनुसारका बजेटहरू प्रोग्रामहरू कार्यक्रमहरू होइन उहाँहरूले प्रथाजनित परम्पराका कुरा गर्नु उहाँले आफ्नो ज्ञान शिक्षा कुरा गर्नुहोला उहाँले अवेरनेसका कार्यक्रम गर्नुहोला उहाँहरूले विकास निर्माणका कार्यक्रम गर्नुहोला उहाँहरूले प्रपोजल हाल्नुहुन्छ त्यो प्रपोजल चाहिँ छनौट हुन्छ र पर्सेन्टेज ठ्याक्कै पर्सेन्टेज आदिवासीको 25% हो भने 25% नै पुग्ने गरी त्यो चाहिँ लिएर जानुहुन्छ र त्यसको लागि चाहिँ अहिले हामीले अवेरनेस कार्यक्रमहरू गरिरहेछौँ यो सन्दर्भमा आदिवासी जनजाति महासङ्घले एउटा अभिभावकीय भूमिका निर्वाह गरेको छ कतिपय सन्दर्भमा हामी पनि त्यहाँ चाहिँ अब सक्रियता निष्क्रियताको कुरा रहन्छ भने कतिपय ठाउँमा चाहिँ हामीले राज्यसँग चाहिँ माग्ने सन्दर्भमा राज्यले आफ्नो अधिकारको लागि जाने सन्दर्भमा हामी चाहिँ 1 पनि पछाडि नगरिकन अगाडि हामी डटेका छौँ
0: हामीले अब आदिवासीसँग रहेको जडीबुटी कृषि खाद्य सुरक्षा सम्बन्धी परम्परागत ज्ञानलाई आधुनिक बौद्धिक सम्पत्ति आइपीआर र पेटेन्ट राइटसँग जोड्न सकिन्न
1: एकदमै राम्रो कुरा उठाउनु भयो अहिले हामीले गर्न खोजेको पहिलो कुरा नै यही हो जस्तो हामी अहिले हाम्रो आदिवासी जनजाति महासङ्घले 32 विश्व आदिवासी दिवस मनाउँदै गर्दाखेरि अहिले विभिन्न कुराहरू मैले त्यो सबै राख्न सम्भव भएन जस्तो अहिले एउटा नर्मली एउटा हामीले खानाको परिकारको कुरा गऱ्यौँ खाना लाइभ हुन्छ अर्को हाम्रो चाहिँ पोसाकको कुराहरू हुन्छ पोसाक चाहिँ अहिले हामीले लाइभ हाम्रो यहाँलाई अलिक बढी फ्याक्टर हरेक कसैले बुझ्ने सबै आदिवासीहरूले आफ्नो आफ्नो छ. जस्तो मगरको कुरा आयो भने मगरले कुर्केटो बनाउला उदाहरण दिए, त्यो एउटा लाइभ हुनु पर्यो. अहिले हाम्रो लाइभ हुन्छ त्यहाँ, थारूले ढकिया बोल्ला, त्यो ढकिया चाहिँ अहिले खुल्ला मञ्चमा लाइभ हुने भयो त्यहाँ ढकिया. अथवा हाम्रो चाहिँ शेर्पाले एउटा चाहिँ बक्खु बोल्ला, त्यो बक्खु चाहिँ तपाईँको तान लगाएर, गुरुङले एउटा चाहिँ तपाईँको भनेक बोल्ला, मगरले एउटा घनेक बुल्ला, त्यसको पनि तान लगाएर एउटा लाइभ हामीले चाहिँ त्यहाँ गराउँछौँ. यो भन्या मतलब चाहिँ हामीले यो त प्याटर्न राइटको कुरा के हुन्छ भन्नु छ भन्दा, जस्तो अहिले अहिले अहिले खासमा हामी गर्न खोजेको विषयले है, कम्तीमा आदिवासीहरूले पहिला हाम्रो यो हो भन्नु पऱ्यो. अघि मैले कुरा गरेँ भौतिक अभौतिक सांस्कृतिक सम्पदाहरूका कुरा, जस्तो अहिले अहिले हामीले मगरले कुरा गर्दै गर्दा हाम्रो कौरा कुरा गर्यौँ, कौरा मगर भाषामा कान रा हामी आयौँ भन्ने हुन्छ होइन. अब यो रिसिङ घिरिङ तनौको रिसिङ घिरिङबाट यसको उत्पत्ति भयो. अब यो कान रा कान भनेको हामी रा भनेको आयौँ होइन, मगर भाषामा भन्ने हिसाब छ कान रा, पछि चाहिँ कौरा भयो. एउटा भौतिक प्याटर्न राइट लिने कुरा, एउटा अभौतिक कुराको प्याटर्न राइट लिने कुरा, यहाँले भने जस्ता त्योलाई पनि अब अलिकति आधुनिकतामा ढाल्ने कुरा. हिजका हाम्रा बाबुआले झाडफुक गरेका र झाँक्रीका कुरा छ, अहिले हामीले झाँक्रीलाई विशेष चाहिँ कुराहरू गरिरहेका छौँ. अहिले ढिमरे नाच लिएर आउँदैछौँ हामी चाहिँ, त्यो नितान्त चाहिँ एउटा चाहिँ एकदम आधुनिक आदिम कालदेखिको हुन्छ. त्यो ढिमरे चाहिँ माथि एउटा टाउकामा फेटा हुन्छ अनि तल चाहिँ एउटा लगाउने मात्रै हुन्छ, बिचमा चाहिँ ऊ हुन्छ र त्यो एकदम आदिम कालदेखि. त्यो भनेर चाहिँ यो लुगा सिउने मेसिनको कन्सेप्ट आउनुभन्दा हजारौँ वर्षदेखि एउटा लपेटो रुखको बोक्रा लपेटे जस्तो अनि जानवरको छाला लपेटे जस्तो हाम्रो एउटा यो बाजो चाहिँ लपेटे खालको अधिकतम आदिवासीकाहरूका कथाजनित अथवा सांस्कृतिक आफ्ना प्याटर्न राइट भएका, जस्तो यहाँले भने जस्तै है सेलरोटी भुटानको प्याटर्न राइट भुटानले चाहिँ हो दावी गर्यो भने जस्तै हाम्रो आदिवासीहरूभित्र पनि यो एउटा चाहिँ पहिला अगाडि ल्याउने कुरा र यसलाई चाहिँ तपाईँको सम्बोधन गर्ने कुरा र अर्को कुरा यसलाई चाहिँ कसरी अब व्यापारसँग पनि आदिवासीको चाहिँ तपाईँको लाई बजारसम्म ल्याउने कुरा एकदमै सिरियसली लागेका छौँ. सरकारले अझै बढी सहुलियतता दिएर विदेशले भनिदिनु पर्ने, बाहिरकोले भनिदिनु पर्ने हो, तिनीहरूकोमा यति धेरै डाइभर्सिटी रहेछ. अब एकजना चाहिँ विदेशबाट घुम्न आएको डलरले नेपालको चाहिँ खाना मात्रै चाहिँ मैले टेस्ट गर्दै हिँडेँ भने पनि छ महिना लाग्छ भनेर उसले भन्यो. हाम्रोसँग त कति डाइभर्सिटी रहेछ यहाँ त होइन, अब आदिवासीका अलग होला, आदिवासीका अलग होला. सो यो सबै कुराहरू त नेपालको हाम्रो आफ्नो धन हो भन्ने खालको चाहिँ अब यो राज्यबाट हुनुपर्ने हो. सो अब त्यो भएको छैन, तथापि केही कुराहरू चाहिँ भएका पनि छन्, त्यो राम्रा कुराहरू पनि भएका छन्, जति पनि लुकेका विषयवस्तुहरू छन् अहिले पनि थुप्रै अध्ययनमा पारिएका छन्, धेरैका नामहरू चाहिँ अपभ्रंश बनिएका छन्, आदिवासीपन अनि ब्याक टु नेचर ब्याक टु इन्डिजिनियस होइन. अब ब्याक टु नेचरमा जानुभयो भने तपाईँ त अहिलेको यो यो यो अवस्थामा त होइन, अब आफै नराम्रो हुने होला होइन. नेचर भनिसकेपछि चाहिँ तपाईँको आदिवासीका कुरा होला, जल जमिन जङ्गल आदिवासी जनजातिका कुराहरू होला, सङ्ख्या अरू समुदायका पनि कुरा होला, कन्ट्रिब्युसनका कुराहरू होला. त्यो चाहिँ भएको कारणले चाहिँ हामी यसमा एकदमै प्रयत्नशील छौँ. हामी चाहिँ आदिवासी जनजाति समुदाय नेपाली जनता सबैलाई हामी समानताको समताको हामी चाहिँ कुरा गर्छौँ र हाम्रो आदिवासी जनजाति महासङ्घ कुनै पनि आदिवासीका अधिकारको सम्बन्धी पछाडि हट्दैन, कुनै पनि प्रभावमा पर्दैन भन्ने सम्बन्धी कुरा राख्न चाहे.
0: अब अन्तिममा महासचिवज्यू, प्रकृति र संस्कृति बीचको यो अन्तर सम्बन्ध अनि साइनो नै मूलभूत रूपमा मुख्य पहिचान हो.
1: एक्ज्याक्टली, अब यो प्रकृति र संस्कृतिको सन्दर्भमा मलाई पनि म व्यक्तिगत रूपमा र अस्ति हामी संस्थागत रूपबाट पनि जनताहरूसँग जाने मौका मिल्यो. यो प्रकृति र संस्कृतिको कुरा त्यही नै भएको हामी चाहिँ कुरा गर्छौँ र हाम्रो आदिवासी जनजाति महासङ्घ कुनै पनि आदिवासीका अधिकारको सम्बन्धी पछाडि हट्दैन, कुनै पनि प्रभावमा पर्दैन भन्ने सम्बन्धी कुरा राख्न चाहे.
0: अब अन्तिममा महासचिवज्यू, प्रकृति र संस्कृति

0: भने अक्सिजनै हो, प्रकृति भनेको चाहिने रुख पानी जंगल बोट बिरुवा जडीबुटी जमिन जंगल इन प्रकृति हो। यो प्रकृतिमा को चाहिँ अहिलेसम्म चाहिँ तपाईँको हजारौं वर्षदेखि संघर्ष गरेर मिलेर सहकार्य गरेर आएको छ भने आदिवासी आएको छ। त्यो सँगसँगै यसको संरक्षण कसले गरेको छ कुरो संरक्षणको कुरा हो। प्रकृति बिना होइन अथवा जल जमिन जंगल बिना आदिवासीहरू बाँच्नै सक्दैन। पानीबाट माता निकाले जस्तो गरी नै चाहिँ प्रकृति र आदिवासीहरू छुट्याउन सकिँदैन मिल्दैन। त्यसको कारण चाहिँ एकदमै हाम्रो घनिष्ठ सम्बन्ध जो मैले अघि कुरा गरेँ अक्सिजनको कुरा गरेँ बिल्कुलै अब प्रकृतिसँग आदिवासीको साइनको सम्बन्धको कुरा होइन उसलाई चाहिँ अब धान काट्ने गर्दाखेरि धान मकै बाली मकै स्याहार्ने गर्दाखेरि हेर्ने प्रकृतिलाई चढाएर देउतालाई चढाएर पितृलाई चढाएर लाउँदाखेरि पनि प्रकृति पानी परेर प्रकृतिलाई चाहिँ पूजा गरेर पानी पार अथवा खेतीबाली लगाउँदा ती सबै कुराहरूसँग यो हामीले शब्दद्वारा पनि वर्णन गर्न सक्नुहुँदैन। त्यस्तो खालको अन्यश्री सम्बन्ध छ प्रकृति र संस्कृतिसँगको साइनो एकदमै अटुट साइनो छ भन्ने मैले कुरा राख्न चाहन्छु।
1: हस् महासचिवज्यू 32 विश्व आदिवासी दिवसका सन्दर्भमा यी कुराकानीहरू गरिदिनु भयो यहाँलाई पनि शुभकामना छ सपरिवार शुभकामना र सबैलाई शुभकामना छ।
0: धन्यवाद तपाईँ लगायत तपाईँको टिम तपाईँको मिडिया तपाईँ मार्फत सुन्ने आम जनसमुदायलाई पनि 32 विश्व आदिवासी दिवसको यहाँलाई धेरै धेरै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। काठमाडौँमा हुने बागमतीमा हुने तपाईँ आदिवासी जति पनि समुदाय हुनुहुन्छ यो यदि सुन्नु भएको छ भने चैत यो साउन 24 गते आइतबारको दिन पर्छ अगस्त 9 अङ्ग्रेजी तारिकको खुला मञ्चमा आफ्नो वेशभूषामा सजिएर मैले आउनको लागि पनि निमन्त्रणा गर्न चाहन्छु। हस्त धन्यवाद।
1: नेपिनको महासचिव विमल सारू मगरज्यूसँग गरिएको यो कुराकानीसँगै कार्यक्रम साइनोको आजको समय सकिएको प्राविधिक मित्र अरविन्द विक्रम राणाले संकेत गर्नुभएको छ। अब हाम्रो भेट अर्को साता शनिबार बिहान 8 बजे हुनेछ। कार्यक्रम कस्तो लाग्यो कृपया आफ्ना सल्लाह सुझावहरू रेडियो अन्नपूर्ण 93.4 मेगाहज पोखरा र रेडियो मर्स्याङदी 95 मेगाहज लमजुङलाई दिनुहोला। कार्यक्रमका लागि समय दिनुहुने नेफिनका महासचिव विमल सारू मगरज्यूलाई धेरै धेरै धन्यवाद। म अर्जु विष्ट सल्यानी वजेल पढ्छु। नमस्कार। कार्यक्रम साइनो नेपाल आदिवासी जनजाति महासंघको जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम हो। यसमा आईसीआईको आर्थिक सहयोग नेफिन र वाईएईको सहकार्य रहेको छ।

0: संजीवनी हस्पिटल नेपालगंज र दान पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162 प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ
1: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ
0: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं
1: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
0: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य अनुशासन समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
2: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ
0: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061-588-716
1: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला
0: वेबसाइट www.pokhramarathon.org
1: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
4: NMB क्यापिटलको SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति NMB क्यापिटलको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको NMB क्यापिटल SIP पैसा बढ्ने स्मार्ट तरिका SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1 हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
6: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
7: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
6: BBA BSc CSIT कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ
7: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
6: फोन नम्बर 061-451-000
7: 061-451-002 मोबाइल नम्बर 9856084666
6: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछा पुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 9856081331 9764115905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0158-588-115, 9251-9890-190।
8: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
9: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
9: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
11: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
11: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर। फोन 0165-73-163-582-844। वेबसाइट www.lagrandi.edu.np।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
12: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
13: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
12: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
14: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intro to learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
15: Cancer ko sampurn upachar Biratnagar mai. सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
16: घरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
17: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
16: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
17: शिखर इन्स्योरेन्सको सहकार्यमा
16: अस्पताल खर्च सहाराले गर्छ
17: ई सेवा सबै सधैँ सँगै
18: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57-06-12 र 98-22-79-93।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: अयानि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक, हरिचोक पोखरा। फोन 0185865536, मोबाइल 9956600536।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: टाइम चेक, यति बेला पूर्वाहन्नको 9 बजेको छ।
5: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान, महेन्द्र पुल, पोखरा।
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: इसका एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-568-162। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ,
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
1: Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24 years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
7: फिस्टल आइबिएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
8: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
7: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
8: साँच्चै हो र?
7: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
8: हो त?
7: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तला गैरा पाटन चार पोखरा फोन 061 450 424 98 084 46 525

0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251 9891190।
1: सुवर्ण अवसर।
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
3: खुट्टाको रगतको नसा सम्बन्धी
2: भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 0615901662 5901663।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9852355928। विजिट www.landmarknepal.com।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025230।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI होल बडी MRI होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 0615917828, मोबाइल 9956007729।

0: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
1: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
0: नेपाल आदिवासी जनजाति महासंघ
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू:
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
6: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
6: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न आईसीयू सेवा,
6: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, ईसीजी, इइजी, पीटीए,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज।
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
5: फोन 061-572-648-572-849।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
9: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको विनाशी शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817। 93.4

0: IME Life Insurance Company Limited. Bhavishya Sunishchit Karte, Insuring Future.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0161-590-162-590-163। होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-89-77।
4: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 0161-454-789-452-715।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: हरेक

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 551-33 र 576-458।

0: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाई भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01856586536, मोबाइल 9856600536।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
3: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए त डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा पुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल, वार्ड ICU NICU जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला पूर्वाह्नको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Finke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
1: Sanjeevani Hospital, Nepalganj ra Dang pachi, aba tapai hamro shahar Pokhara ma 24 ghanta anubhavi doctor haru dwara visheshagya sewa sahit. Samparka Sanjeevani Hospital Pokhara Prali, Battery Marga Hospital Chowk Pokhara 12 Kaski. Phone 061-578-561-562. प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छरछिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
1: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
3: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061-588-716
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला
1: वेबसाइट www.pokharamarathon.org
2: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
6: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
7: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
6: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
7: विस्तृत जानकारीका लागि लागराणी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761-0025-30।
3: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
1: अनि कति बेला बस्छन् त डाक्टर
2: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए त डाक्टरलाई देखाउनुहोस्
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342 433-640

0: अन्नपूर्ण 93.4
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-076-044-044
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित गर्दै Insuring Future.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा.
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति.
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ.
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतियाबिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार.
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ.
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219.
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि.
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ.
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ.
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ. विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163.
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट. विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा. आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी.
5: जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163.

0: 81331 97614 11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: हो।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।

0: अई अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165856536, मोबाइल 9856006036।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: हेलो के छ तेरो खबर
2: ठिक छु यार सन्चै छस्
1: सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
2: पार्टी त दिनुहुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
1: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
2: मैले पनि किन्नु छ के सँगै किनौँ न
1: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
2: सबै ठाउँको व्यवसायको अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार हो त्यही जाऊँ न
1: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 9856031412 9864667887
4: तन्ना आजै फेरि हाल्नुहोस्
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
3: टाइम चेक
6: यति बेला पूर्वाह्नको 11 बजेको छ
7: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
8: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.nt. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara at Kaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं,
3: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
2: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
3: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
4: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड़ रहनेछ।
2: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
3: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
2: वेबसाइट www.pokharamarathon.org।
3: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
2: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग, हस्पिटल चोक पोखरा 12, कास्की। फोन 061-578-161-578-162।
5: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
6: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
5: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीका लागि गेन्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
5: फोन नम्बर 061-451-000,
6: 061-451-002, मोबाइल नम्बर 9856084666।
5: द गेन्स कलेज, फर एम्पावरिङ द फ्युचर।
7: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
8: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
7: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
8: साँच्चै हो र?
7: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
9: कति छ्याब डिजाइन बे मारेगा ना खिनानी खनी तोला
10: खनाई दिवा ना सर्वे रूपाकोट ज्योति सुनचाती दुकान महेन्द्र फुलादी तोला
9: ए नई छ्याबा मार दोकान पो मोना नई पेसोलाई नि च्याब चुरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनाइ तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याब पोपिम ओछे
10: हजुर किने झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै चार मोहै
9: जगा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
10: समुदाय रवा ता क्रिवा ज्याल जाति क्रिवा छतैरा न त खैमा बिलन चन्ने यामो
9: तोय मिल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-585-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
10: छतैरा त तान नि भिम्द
11: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाकोट।

0: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kasi, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526 छ
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513559928 विजिट www.landmarknepal.com

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032329, 98028-59321, 061-581-871।
1: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
2: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
1: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
2: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
3: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
1: नेपलेस एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
2: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
1: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-754-6899, 452-715।

0: जलवायु परिवर्तन र रेड क्रस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
1: भूमि वन र प्राकृतिक स्रोत संघको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
0: जल जमीन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
1: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
0: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
1: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
0: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
1: अन्तर्राष्ट्रिय श्रम संगठन आयलो महासन्धि नम्बर 169 र युएन ड्रिप कार्यान्वयन गर।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-007-29।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: 93.4

0: मेरो भिसा लाग्यो, 5 वर्षसम्म घुर्छु मलाई।
1: पाँच वर्ष त के, म तँलाई पाँच जुनीसम्म कुर्छु।
0: मेरो याद आयो भने यहीसँग कुरा गर्नु ल।
1: तैँले फेसबुक बन्द गर्नु ला हो र
0: खुल्लु।

0: रॉयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस फाइव नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
1: ए साथियो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसी मा।
1: म पनि बीबीए एनटीएचएमसी मा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेंस पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसी मा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेंस अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज
0: र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
1: ए साथियो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसी।

0: MC पोखरा फोन 0 50 50 78 50 51 33 र 5 76 4 58। समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ। मात्र 1000 रुपियाँबाट यस आईपी सुरु गर्नुहोस्। तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। यस आईपी मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना सुरु गर्नुहोस्।
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पित आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 0615902175 92219।
2: स्वस्थ आँखा स्वच्छ दृष्टि।

0: 1 point sanga sadai rewarded
1: TMT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 औं शताब्दीको आवश्यकता एकमात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 01158369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
3: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
4: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
3: आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
4: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 01573173582844 वेबसाइट www.lagrandi.edu.np
5: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको

आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्

0: Paretwa kie nagari pokra ma Metro City Hospital prali sirjanasok pokra le bibhinna kisim ka bisheshagya chikitsak sewar ko upachar lyaeko jankari garaudachau.
1: Hamra sewa haru
0: heart jodne nasa tatha merudanda rog
1: general surgery sabai prakar ka operation sewa
0: mirgaula tatha mutra rog uro surgery
1: pet chhati mutu thairai tatha madhumeha rog
0: neuro surgery sewa
1: bal rog
0: nak kan tatha ghati rog
1: manasik tatha snayu rog
0: prasuti tatha स्त्री रोग
1: छाला यौन तथा कुष्ठ रोग
0: नेत्र रोग
1: दाँत तथा मुख रोग
0: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
1: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
0: सुविधा सम्पन्न आईसीयू सेवा
1: डिजिटल एक्सरे
0: सिटी स्क्यान सेवा
1: भिडियो एक्सरे इको कार्डियोग्राफी
0: इन्डोस्कोपी इसिजी EEG, PTA,
1: physiotherapy, uroflowmetry,
0: chemotherapy,
1: surachit garbhavatan sewa,
0: whole body checkup, health package,
1: Metro City Hospital Prali, Pokhara 8, Srijanachok, Kaski,
0: phone 061-574-648-579.
2: Home care sewa.
3: Hello home care. Doctor, nurse, caregiver ko sewa aayo ghar ghar.
2: Ki hajur ko ghar ma vriddha ama buba, baje bajai, dirghakalin rog, bimari wa apangata bhayeka parivar ka sadasyalai, vishesh hersha chahincha ra aafno pesha, byabasaya ra badhyata le parivarjan lai paryapta vishesh hersha ra samay dina milirheko chaina.
3: Hamra daksha ebam anubhavi nurse, caregiver ra doctor harule gharai ma pradan garne vividh swasthya sewa le sewagrahi ra parivarjan lai shanti ra nishchintata pradan gardacha.
2: Hamra sewa वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयरगिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर चिल्लीढुङ्गा पोखरा निबागल्दी र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-99 2 77

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
3: टाइम चेक
4: यति बेला मध्याह्नको 12 बजेको छ
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
6: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
1: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
0: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
1: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड़ रहनेछ।
0: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
1: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
0: वेबसाइट www.pokharamarathon.org।
1: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
3: कति छाब डिजाइन बे मारेगा खिनानी खनी तोला
4: खनै दिवा नासर्वे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला।
3: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै चो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई भिसानारी बेल्ले छ्याबा पोपिम ओछे।
4: हजुर तिमी झोको लाई नि छाब छ्याबा छ्याबा मारे डिजाइन गहना सैदिम भिसा वा चुवल तुई भिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै याव क्यार मोहै
3: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
4: तमुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्ने यामो
3: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-585-8-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
4: छतै र तान नि भिम्द
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 0614510000
1: 0614510002 मोबाइल नम्बर 9856084466।
0: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 5706612 र 9822979093।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
5: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: कालिका बहुमुखी क्याम्पस काली पोखरीको बीबीएस, बीए र बीएडमा नयाँ भर्ना सम्बन्धी सूचना। यूजीसी नेपालद्वारा क्यूएको प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ। भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ। सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन, सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको, गरीब तथा जीवनदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था। थप जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन 061-433-385 98-560-8385।

0: घरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: प्रत्येक महिना को पहिलो शनिवार सँगसँगै दौडौ
2: स्वच्छ पोखरा स्वस्थ पोखरेली को नारालाई साकार पारौ.
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथन को आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंच द्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ. यस अभियानमा तपाई स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं.
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ.
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्. यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ. यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ.
3: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड़ रहनेछ.
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला. सम्पर्क 061588716.
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला.
1: वेबसाइट www.pokharamarathon.org.
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा.
4: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा. हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ. आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्.
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा. उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ. बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म. सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक. सम्पर्क 98434-032-29, 98028-59321, 061-581-71.

0: स्मार्टफोन पॉइंट संग सदै रिवार्डेड।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: 93.4

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: IME Life Insurance Company Limited, भविष्य सुनिश्चित गर्दै Insuring Future. आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं. प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं.
1: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं.
0: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ. यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं.
1: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ.
0: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड़ रहनेछ।
0: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
1: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
0: वेबसाइट www.pokharamarathon.org.
1: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा. के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आयुषो मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ.
3: विस्तृत जानकारीका लागि लागराणी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर. फोन 061573163582844. वेबसाइट www.lagrandi.edu.np.
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा. फोन नम्बर 061527426 5375256.

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट
2: असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या।
0: विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
3: आउनुहोस् सँगै दौडौं, स्वस्थ बनौं। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
4: स्वच्छ पोखरा, स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
3: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
4: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
3: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
5: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ।
3: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
4: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
3: वेबसाइट www.pokhramarathon.org।
4: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
3: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
6: Ninety-3.4.

0: रेडियो अन्नपूर्ण 93.4
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा
0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?

0: र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434329239 98 028 59321 061 571

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: सुवर्ण अवसर
0: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
0: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
0: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाइ कम हुने,
0: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
0: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेसन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। होम केयर सेवा, होम केयर सेवा।
7: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
6: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
6: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
7: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
6: सुत्केरी नवजात शिशुको हेरचाह,
7: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
6: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
7: डाक्टर ल्याब सेवा,
6: औषधि डेलिभरी सेवा,
7: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-99-2।

0: दाई छत्तीस छुट्टी भइसक्यो, अब त भाउजूलाई भन्दैन प्लिज यार, के तपाईँको छैन दाई? के भन्छ यो
1: हिम्मत भनेको दाई?
0: दाई दाई दाई भाउजू आए भाउजू आए भाउजू आए

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: एक्सेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: टीएमटी एक्सप्रेस
2: अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: 21औं शताब्दीको आवश्यकता एकमात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
2: टीएनटी एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061538369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: सँगै दौडौ स्वस्थ बनाऊ। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
0: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokhramarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
3: सुवर्ण अवसर।
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरा।
2: फोन 061-590-162, 590-163।
4: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
5: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98084-46525।

0: Faretwa kie nagari pokrama, Metro City Hospital Prali, Sirjanasok Pokrali, Bibina Kisimka, Bisasagya Chikitsak Sewarko, Upachar Lyaeko Jankari Garaudachhau.
1: Hamra Sewaharu.
0: Heart Jodne, Nasatata Merudanda Rog.
1: General Surgery, Sabai Prakarka Operation Sewa.
0: Mirgaula, Tata Mutra Rog, Euro Surgery.
1: Pet, Chhati, Mutu, Thyroid Tatha Madhumeharu.
0: Neuro Surgery Sewa.
1: Bal Rog.
0: Nak Kan Tatha Ghati Rog.
1: Manasik Tatha Snayu Rog.
0: Prasuti Tatha स्त्री रोग
1: छाला यौन तथा कुष्ठ रोग
0: नेत्र रोग
1: दांत तथा मुख रोग
0: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
1: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
0: सुविधा सम्पन्न आईसीयू सेवा
1: डिजिटल एक्सरे
0: सिटी स्क्यान सेवा
1: भिडियो एक्सरे इकोकार्डियोग्राफी
0: इन्डोस्कोपी ईसीजी EEG, PTA,
1: Physiotherapy, Uroflowmetry,
0: Chemotherapy,
1: Surakshit Garbhavatan Sewa,
0: Whole Body Checkup Health Package,
1: Metro City Hospital Prali, Pokhara 8, Srijanachok, Kaski,
0: Phone 061-572-648-572-849.
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यविधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको विनाशुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी निपारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
4: सहित गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98434-032-29 98028-59321 061-581-871

0: গুগল বাৎসল্য পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপলাইন 01-597-0611
1: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
1: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
3: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061-588-716
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला
1: वेबसाइट www.pokhramarathon.org
2: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा
4: औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुल तुई बिसानारी बेल्ले छ्याबा कोपिम ओछे
5: हजुर तिमी झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुन चाँदी दुकान पोखरा महेन्द्र पुलारी खुआ जो दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
4: जग मात्र आङी रूपाकोट ज्योति सुन चाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: समुदाय रवा ता क्रिवा जाल जाति क्रिवा छतैरा नत खैमा बिलन चन्न यामो
4: तोय निल तुई बिस्या रूपाकोट ज्योति सुन चाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-588-15 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा त तान निभिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
1: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
2: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
1: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
2: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
1: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाउ पैसा बचाउ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-0729
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
7: One, two, three, four, five, hey!

0: के तपाई ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229793।
1: मम्मी गर्मी भयो के चिसो पिउन पिउनलाई चिसो उठाउ हरले
2: हरले
1: गर्मी मनाया ट्रिक रिफ्रेशमेन्ट पा न्यूट्रिशन मिस चिसो हरले
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेकसाइड पोखरा। फोन 061-454-6899, 452-715।
7: होम केयर सेवा, होम केयर सेवा।
8: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
7: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
7: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
7: सुत्केरी नवजात शिशुको हेरचाह,
8: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
7: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
8: डाक्टर ल्याब सेवा,
7: औषधि डेलिभरी सेवा,
8: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98560-99-2-77।
9: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ।
8: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
7: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
8: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।

0: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
0: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
0: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-0611.
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ.
2: मम्मी गर्मी भयो के चिसो पिउना
3: पिउनालाई चिसो उठाउ हटे
4: हटे गर्मीमा नयाँ ट्विस्ट
3: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
4: चिसो हटे

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 3 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आईवीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-71।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9251-9190।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: Colgate Max Fit, Mintra Bhagao, Tazgi Zagao.
1: Mobile upgrade ma kharcha garnuhuncha? Ghumna jana bachat garnuhuncha? Aba bhavishyaka lagi pani sochne ki?
2: NMB Capital को SIP हर एक महीना को सानो लगानी भोली को ठूलो संपत्ति NMB Capital को वेबसाइट वा नजिकैको NMB Bank को शाखा मा गई आजै SIP शुरू गर्नुहोस् ऑटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका
3: SIP मार्फत म्युचुअल फन्ड मा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नु होला
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526 छ
5: 93.4
6: संसारै चलाउने माया संसारै जलाउने माया संसारै हँसाउने माया संसारै रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फूलामा मौरीमा माछामा चरामा का छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गैरे झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै फुने

0: कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: ए मुटु उनैको कलेज उनैको हेर यो

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 98251-98190।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-027-29।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक
0: 027-29।
2: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप्स, नेपाल नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियता

0: लाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
0: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0165901062 5901063।

0: कति छ्याब डिजाइन बे मारेगा किनानी खनी तोला
1: खनै बिवा ना सर्वे रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुलारी तोला
0: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसेनरी बेल्ले छ्याबा कोपिम ओछे
1: हजुर किमे झोकोलाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुवल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै
0: जग मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: तमुताई रवा ता क्रिवा ज्याला जाति क्रिवा छतैरा नत खैमा बिलन चन्ने यामो
0: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा त तान नि भिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
3: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ सम्पर्क 98-5-60-33-405 98-5-60-33-405
4: सँगै दौडौ स्वस्थ बनौ
3: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ
5: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ
3: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं
5: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
3: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
6: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ
3: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061-588-716
5: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला
3: वेबसाइट www.pokharamarathon.org
5: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा
7: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई सर्वजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
6: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061 590 162 590 163

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन ना मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ। आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ, प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ,
1: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
0: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
1: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ।
0: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
1: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला,
0: वेबसाइट www.pokharamarathon.org।
1: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
5: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपालको नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
5: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
6: त्यो विदेशबाट आउँदाखेरि पाउँछ अरे नि एयरपोर्टमा महँगो रक्सी के ड्युटी फ्री हो, त्यो रक्सी ल्याइदिनुहोस् मलाई।
7: ड्युटी फ्री होइन हो, त्यो ड्युटी फ्री हो।
6: ए हो हो, ड्युटी फ्री ल्याइदिएछस् नि। ए पक्क पक्क रोक त।
8: के भयो?
9: हाम्रो याङ्गी कहाँ छ? याङ्गी
8: तँलाई किन चाहियो? याङ्गी छोडिदियो
9: अनि किन चाहिने? यत्रो वर्षपछि आएको आफ्नो मान्छेलाई हेर्न मन लाग्दैन? कहाँ छ याङ्गी?
8: त्यो त अहिले भट्टी खोलेर बसिरहेछ।
9: भट्टी खोलेर बसेछ? भट्टी पहिला हिँड्ने स्टार्ट गर्छ त।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
2: सावधान, जथाभावी
0: GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा।

0: कृपया स्टा एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर मा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउँ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 061-591-728 मोबाइल 98560-27-29।
2: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं।
0: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
1: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
0: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाई स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
1: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ।
0: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
1: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
0: वेबसाइट www.pokhramarathon.org।
1: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सर को उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761000253।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: हरेक

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटल को एसआईपी, हरेक महीना को सानो लगानी भोलि को ठूलो संपत्ति। एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी बैंक को शाखा में गई आज एसआईपी शुरू गर्नुहोस्। ऑटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ़ने स्मार्ट तरीका।
7: एसआईपी मार्फत म्यूचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
8: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं,
9: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
8: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
9: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
8: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
10: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ।
8: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
9: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
8: वेबसाइट www.pokharamarathon.org।
9: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
8: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटल को एसआईपी, हरेक महीना को सानो लगानी भोलि को ठूलो संपत्ति। एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी बैंक को शाखा में गई आज एसआईपी शुरू गर्नुहोस्। ऑटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ़ने स्मार्ट तरीका।
7: एसआईपी मार्फत म्यूचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
10: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि

0: Surgery Hospital and Allied Sciences Prali, Pokhara New Road. Phone 0161 592 63 591 163.
1: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
2: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061 450 424 98 084 46 525।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
1: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड़ रहनेछ।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: भर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो भर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com। Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: 100-200 हजार यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने हुन् लखपति कहिले करोडपति
1: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नु होला
2: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं
3: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं
2: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं
3: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
2: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
4: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड़ रहनेछ
2: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061-588-716
3: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला
2: वेबसाइट www.pokharamarathon.org
3: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा
5: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
6: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
5: नेपाल आदिवासी जनजाति महासंघ
7: होम केयर सेवा होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
7: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
7: वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
7: सुत्केरी नवजात शिशुको हेरचाह
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह
7: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
2: डाक्टर ल्याब सेवा
7: औषधि डेलिभरी सेवा
2: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2 77

0: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल नम्बर 1 ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
2: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा BScIT, BHM, BBA, BBA फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ MPhil र PhD तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57062612 र 98229993

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: 93.4 अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फुल सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको छ बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र सबिनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। सुनसरी धनुषा र सिराहामा कर्फ्यू हटाइयो, निषेधाज्ञा भने कायमै, जनजीवन सामान्य भन्दै। गुरूहरूको भूमिकालाई पुनर्स्थापित गर्न सभामुख धितालको आग्रह, गुरूहरूको महत्वलाई व्यवस्था गरिँदा समाज कमजोर बन्दै गएको उल्लेख। कांग्रेसको असन्तुष्ट समूहको भेला साउन 29 आयोजना आउने, शशांक कोइरालाको नेतृत्वमा 521 सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति घोषणा। संचारमा क्वान्टम हिलिङको महत्वबारे अन्तर्क्रिया, सकारात्मक सोच र स्वस्थ जीवनशैलीमा जोड़। पोखरामा दोस्रो कोदो महोत्सव सम्पन्न, कोदो उत्पादक कृषक सम्मानित। रूसले युक्रेनको राजधानी किएवमा गरेको आक्रमणमा 3 जनाको ज्यान गयो, प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको भारतीय प्रधानमन्त्री मोदीको भनाई र पोखरामा पहिलो पटक राइट टू प्रोटीन रन 2026 हुँदै विभिन्न इभेन्टमा 16 लाख पुरस्कार। अब समाचार विस्तारमा सुन्नुहोस्। सुनसरीको देवानगंज र कप्तानगंज घटनापछि तनावग्रस्त बनेका मधेश र पूर्वी तराईका जिल्लाहरूको जनजीवन सामान्य बन्दै गएको छ। उग्र रूपमा भइरहेको प्रदर्शनहरू रोकिन थालेपछि जनजीवन सामान्य बन्दै गएको छ। तनाव कम भएसँगै जिल्ला प्रशासन कार्यालयहरूले पनि कर्फ्यू खुकुलो पार्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले 10 वटा पालिकामा लगाएको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ। सुनसरीका प्रमुख जिल्लाधिकारी श्रीप्रसाद दर्यालका अनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यू हटाइएको भए पनि सम्भावित अप्रिय गतिविधि रोक्न 5 जना भन्दा बढ़ी व्यक्ति एकै ठाउँमा भेला हुन, सभा जुलुस प्रदर्शन बैठक तथा धरना गर्न निषेध गरिएको छ। यस्तै धनुषाको जनकपुर क्षेत्र र सिराहाको लाहानमा पनि कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ। सिराहाको गोलबजारमा पनि कर्फ्यू यथावत छ। गोलबजारको अवस्थाबारे छलफलपछि थप निर्णय गर्ने प्रशासनले जनाएको छ। आपतकालीन स्थितिमा शान्ति सुरक्षा कायम गर्न जारी गरिने सबैभन्दा कड़ा आदेश कर्फ्यू हो। यसमा तोकिएको क्षेत्र र समयभित्र कोही पनि मानिस घर बाहिर निस्कन, सड़कमा हिँड्न वा गाड़ी चलाउन पाइँदैन। कर्फ्यू उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले आवश्यकता अनुसार सिधै गोली हान्नेसम्मको कड़ा कानूनी अधिकार पाएका हुन्छन्। निषेधाज्ञा कर्फ्यूभन्दा अलिक खुकुलो र नियन्त्रित व्यवस्था हो। यसमा अत्यावश्यक काम वा तोकिएको समयमा हिँडुल गर्न छुट हुन्छ, तर धेरै मानिस भेला हुन, जुलुस निकाल्न वा विरोध प्रदर्शन गर्न पूर्ण रोक लगाइएको हुन्छ। निषेधाज्ञा उल्लंघन गर्नेलाई पक्राउ गरी जरिवाना वा केही दिन हिरासतमा राख्ने जस्ता कार्यवाही गर्ने अधिकार भए पनि गोली हान्ने अधिकार हुँदैन। सुनसरीको कप्तानगंजमा गएको आइतबार राति भएको घटनापछि पूर्वी तराईका विभिन्न जिल्लामा आन्दोलन र तनाव बढ़ेपछि प्रशासनले कर्फ्यू तथा निषेधाज्ञा लागू गरेको थियो। प्रशासनहरूले अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको जनाउँदै शान्ति सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न निषेधाज्ञाको पालना गर्न सर्वसाधारणसँग आग्रह गरेका छन्। विश्व प्रसिद्ध पर्वतारोही निर्मल पूर्जा निम्स ताईको निधन भएको छ। पाकिस्तानको ब्रड पीक हिमालको हिमपैरोमा परेर उहाँको निधन भएको पूर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपर्टले जानकारी दिएको छ। बिहिबार बेलुका निर्मल सहित 6 जना नेपाली सहित 10 सदस्यीय टोली पाकिस्तानको 8,047 मिटर अग्लो ब्रड पीक आरोहणका क्रममा हिमपैरोमा परेको थियो। 10 जना मध्ये 4 जनाको शव हिजो नै फेला परेको थियो। इलाइट एक्सपर्टले आज सामाजिक सञ्जालमा शोक वक्तव्य जारी गर्दै गहिरो दुःख र अपार पीड़ाका साथ ब्रड पीकमा गएको हिमपैरोपछि निर्मल निम्सदाई पूर्जाले दुःखद रूपमा ज्यान गुमाएको पुष्टि गर्दछौ भनेको छ। साथै दुर्घटनामा अभियानका अरू सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको कम्पनीले जनाएको छ। विश्व पर्वतारोहण क्षेत्रले आफ्ना महान आरोहीहरूमध्ये एकलाई गुमाएको उल्लेख गर्दै कम्पनीले उहाँको साहस, विनम्रता र मानव क्षमताको सीमालाई चुनौती दिने अटल विश्वासले विश्वभर लाखौं मानिसलाई प्रेरित गरेको जनाएको छ। नेपाली कांग्रेसको असन्तुष्ट समूहले शशांक कोइरालालाई आगामी साउन 29 आयोजना हुने राष्ट्रिय भेलाको मूल आयोजक समिति संयोजक बनाएको छ। उहाँ पूर्व महामन्त्री तथा बीपी कोइरालाका पुत्र हुनुहुन्छ। उक्त अवधिसम्म पार्टी एकताको लागि सहमति कायम नभए शशांककै नेतृत्वमा नयाँ राजनैतिक दल दर्ता गर्ने तयारी समेत गरेको स्रोतहरूले बताएका छन्। जुनदेवी स्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलन मार्फत असन्तुष्ट समूहले कोइरालाको नेतृत्वमा 521 सदस्यीय मूल आयोजक समिति घोषणा गरेको छ। समिति अन्तर्गत राजनैतिक प्रस्ताव समिति, समसामयिक राजनैतिक प्रस्ताव समिति, सांगठनिक तयारी समिति, विधान संशोधन मसौदा समिति, आर्थिक नीति तयारी समिति, प्रचार प्रसार समिति लगायत 16 विभिन्न समिति पनि बनाइएको छ। विधान, राजनैतिक प्रस्ताव,
संगठनात्मक ढाँचा तथा नीतिगत दस्तावेज तयार गर्न छुट्टा छुट्टै समिति गठन गरिएकाले असन्तुष्ट समूह राष्ट्रिय भेलासम्म पनि सहमति हुन नसके नयाँ पार्टी गठनको तयारीमा जुटेको देखिएको छ। हामीले राष्ट्रिय भेला पार्टीलाई नयाँ कार्यदिशा दिनको लागि आयोजना गरेको भनेका छौं। त्यतिन्जेलसम्म कुनै सकारात्मक परिवर्तन वा सहमति भएन भने नयाँ स्वरूपमा अघि बढ्नेछौं, नेता मीन विश्वकर्माले भन्नुभएको छ। हलले अस्वीकार गर्यो भने अर्को हुने हो, नभए शशांक कोइराला नै हो, उहाँले भन्नुभएको छ। पत्रकार सम्मेलनमा पूर्व महामन्त्री शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाश मान सिंह, कृष्णप्रसाद सिटौला लगायत कांग्रेसका पूर्व पदाधिकारी तथा नेताहरूको उपस्थिति थियो। यो अभियानमा नेता शेखर कोइरालाको पनि समर्थन रहेको शशांकले दावी गर्नुभयो। शेखर दाईसँग मेरो पटक पटक कुराकानी र भेटघाट भइरहेको छ, उहाँ आजको पत्रकार सम्मेलनमा पनि आउने कुरा थियो तर विराटनगरमा भएकाले आउन सक्नु भएन। उहाँले पत्रकारसँग मेरो पनि समर्थन छ भनेर भनिदिनु भएको छ, शशांकले भन्नुभएको छ। संस्थापन पक्षसँग सहमतिको प्रयास प्रभावकारी रूपमा अघि नबढ़ेको भन्दै इतर पक्षका नेताहरू नयाँ पार्टी गठनको योजना अनुसार नै अगाडि बढ़िरहेको एक नेताले बताउनु भएको छ। उहाँका अनुसार पार्टी सभापति गगन थापा नेतृत्वको संस्थापन पछि एकताको लागि पर्याप्त लचक नभए नयाँ पार्टी गठन हुनेमा कुनै दुविधा छैन। राष्ट्रिय भेलामा देशभरबाट प्रतिनिधि र नेता कार्यकर्ता सहभागी हुन्छन्। सहमति नभए त्यहीँबाट नयाँ पार्टी घोषणा हुनेछ, ती नेताले भन्नुभएको छ। त्यसका लागि पार्टीको विचार, दृष्टिकोण, संगठनात्मक स्वरूप तथा विधानको प्रारम्भिक मसौदा तयार गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ। गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धिताले समाज निर्माण र नेतृत्वमा गुरूहरूको भूमिका ऐतिहासिक रूपमा महत्वपूर्ण रहेको उल्लेख गर्दै पछिल्लो समय गुरूहरूको महत्वलाई व्यवस्था गरिँदा समाज कमजोर बन्दै गएको बताउनुभएको छ। शनिबार पोखरामा आयोजित ज्योतिष परिषद नेपाल गण्डकी प्रदेश समितिको प्रथम अधिवेशन उद्घाटन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उहाँले वर्तमान समयमा सबै पक्षबीच एकता कायम गरी देशको रक्षा गर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न सक्ने नेतृत्व चयन हुने विश्वास पनि व्यक्त गर्नुभयो। सभामुख धितालले नेपाली समाजको नेतृत्व विगतदेखि नै गुरूहरूले गर्दै आएको उल्लेख गर्दै राजनैतिक दलहरूको उदय धेरै पछि मात्र भएको इतिहासले देखाउने बताउनुभयो। धर्मशास्त्रहरूमा उल्लेखित गुरूहरूको पूर्वीय दर्शनलाई आधार बनाएर समाजको नेतृत्व गरेको स्मरण गराउँदै उहाँले अहिले नेतृत्व गर्ने प्रयास त भइरहेको भए पनि पूर्वीय दर्शनलाई पर्याप्त महत्व नदिएको टिप्पणी गर्नुभयो। उहाँले समाजलाई सही दिशामा अगाडि बढ़ाउन गुरूहरूको भूमिका पुनः सशक्त हुनुपर्ने धारणा व्यक्त गर्दै ज्ञान, संस्कार र मूल्यमा आधारित नेतृत्वको आवश्यकता हुने हुनुभयो। कार्यक्रममा ज्योतिष परिषद नेपाल केन्द्रीय अध्यक्ष मेघराज आचार्यले गण्डकी प्रदेशको प्रथम अधिवेशन संगठन विस्तारको औपचारिक कार्यक्रम मात्र नभई नयाँ इतिहासको शुरूआत भएको बताउनुभयो। उहाँले यस प्रदेशबाट ज्ञान, अनुशासन, सेवा र अनुसन्धानका अभियानहरू प्रभावकारी रूपमा अघि बढ़ने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष आचार्यले पद र सम्मानभन्दा संस्थालाई बलियो बनाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड़ दिँदै युवा पुस्तालाई आकर्षित गर्ने, अध्ययन तथा अनुसन्धानलाई प्राथमिकता दिने र समाजसँग सहकारी गर्दै संस्थाको गरिमा उकास्नुपर्ने आवश्यकता हुने हुनुभयो। ज्योतिष परिषद नेपाल गण्डकी प्रदेश समिति संयोजक डाक्टर हरिश्चन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय उपाध्यक्ष मिनप्रसाद भट्टराई, केन्द्रीय सल्लाहकार डाक्टर चक्रपाणी आचार्य, विश्व हिन्दू महासंघ नेपालका उपाध्यक्ष शंकर खराल, नेपाल संस्कृत विश्वविद्यालयका सहप्राचार्य डाक्टर भोलानाथ रेग्मी, प्राध्यापक डाक्टर जगन्नाथ रेग्मी, मीरादेवी आचार्य, ओमबहादुर गुरूङ, कृष्णप्रसाद गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमका अवसरमा परिषदका आजीवन सदस्यलाई सदस्यताको प्रमाणपत्र समेत वितरण गरिएको थियो। अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ। संचारिका समूह नेपाल गण्डकी प्रदेशले संचारकर्मीहरूको मानसिक स्वास्थ्य, सकारात्मक सोच र जिम्मेवार संचारलाई प्रवर्धन गर्ने उद्देश्यले शनिबार पोखरामा संचारमा क्वान्टम हिलिङको महत्व विषय अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय जरेवर छ शाखाको सहकार्यमा आयोजित कार्यक्रममा पोखरा तथा आसपासका पत्रकार, संचारकर्मी र संचार क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख वक्ता बीके विजयराज सिग्देल रहनु भएको थियो। उहाँ ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय नेपालसँग आबद्ध प्रशिक्षक तथा प्रेरक वक्ता हुनुहुन्छ। उहाँले विशेष गरी सकारात्मक सोच, मेडिटेशन, मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, व्यक्तित्व विकास, नेतृत्व विकास, जीवन व्यवस्थापन र ह्याप्पीनेस इण्डेक्स जस्ता विषयमा प्रशिक्षण तथा प्रेरणामूलक प्रवचन दिँदै आउनुभएको छ। विभिन्न शैक्षिक संस्था, सरकारी तथा निजी निकाय, संचारकर्मी, युवा तथा सामाजिक संस्थामाझ नियमित रूपमा प्रशिक्षण सञ्चालन गर्दै आउनुभएका सिक्दरले मानसिक शान्ति, आत्मपरिवर्तन र मूल्यमा आधारित जीवनशैलीलाई आफ्नो प्रशिक्षणको मुख्य विषय बनाउने गर्नुभएको छ। यसै क्रममा शनिबारको कार्यक्रममा प्रमुख वक्ताको रूपमा रहनुभएका बीके विजयराज सिक्दरले जीवनमा साना साना सकारात्मक परिवर्तनले ठूलो प्रभाव पार्न सक्ने बताउँदै मानिसलाई पछाडि पार्ने बानी ह्याबिट परिवर्तन गर्न आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले आफूलाई कमजोर बनाइरहेका सोच, व्यवहार र बानीलाई पहिचान गरी त्यसलाई ब्रेकडाउन गर्न सके मानसिक तथा शारीरिक रूपमा धेरै राहत मिल्ने दावी गर्नुभयो।
सिग्देलले आफूले पनि दैनिक जीवनमा अनुशासनलाई व्यवहारमा उतारेको अनुभव सुनाउँदै विगत छ महिनादेखि भात नखाएको दूध सेवन नगरेको तथा नुनको प्रयोग पनि निकै कम गरेको बताउनुभयो। स्वस्थ जीवनशैली अपनाउन खानपान मात्र होइन सोच र जीवनशैलीमा समेत परिवर्तन आवश्यक हुने उहाँको भनाइ थियो। उहाँले पर्याप्त निन्द्रालाई स्वास्थ्यको आधार मान्दै अरू धेरै कुरामा सम्झौता गर्न सकिए पनि निन्द्रामा कहिल्यै सम्झौता गर्न नहुने उल्लेख गर्नुभयो। आधुनिक विकास र व्यस्त जीवनशैलीको कारण मानिसहरूले सुत्ने समयमा जागा बस्ने र उठ्ने समयमा सुत्ने प्रवृत्ति बढ़ेको भन्दै त्यसले विभिन्न स्वास्थ्य समस्या निम्त्याइरहेको उहाँको भनाइ थियो। साथै उहाँले हरेक दिन सबैप्रति कृतज्ञता व्यक्त गर्ने र धन्यवाद दिने बानीले शरीरमा सकारात्मक ऊर्जा वृद्धि हुने तथा मानसिक सन्तुलन कायम राख्न सहयोग पुग्ने बताउनुभयो। सकारात्मक सोच, आत्मचिन्तन र अनुशासित जीवनशैलीले व्यक्तिको कार्यक्षमता र जीवनप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने उहाँको विश्वास थियो। संचारिका समूह नेपाल गण्डकी प्रदेशका अध्यक्ष राधिका कर्णेलले पत्रकारहरू निरन्तर मानसिक दबाव, समयको चाप र चुनौतीपूर्ण परिस्थितिमा काम गर्नुपर्ने भएकाले उनीहरूको मानसिक स्वास्थ्य र आत्म सुदृढीकरणको लागि यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले कार्यक्रममा अग्रज समकालीन र नयाँ पुस्ताका संचारकर्मीहरूको उत्साहजनक सहभागिता रहेको भन्दै खुशी व्यक्त गर्नुभयो। आगामी दिनमा पनि पत्रकारको क्षमता अभिवृद्धि, मानसिक स्वास्थ्य र व्यक्तित्व विकाससँग सम्बन्धित यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी संचारकर्मी सुरेश राणावट, जमुना शर्मा वर्षा, रंजन अधिकारी छेत्रीले कार्यक्रम उपयोगी, ज्ञानवर्धक र प्रेरणादायी भएको प्रतिक्रिया दिनुभएको थियो। उहाँहरूले कार्यक्रममा सिकेका विषयलाई आफ्नो व्यक्तिगत तथा व्यावसायिक जीवनमा समेत लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्ना अनुभव र भोगाईहरू समेत सुनाउनु भएको थियो। कार्यक्रमको सहकारी ब्रह्मकुमारीश्वरी विश्वविद्यालय जरिवर छ बैराम शाखाले गरेको थियो। कार्यक्रम भव्य रूपमा सम्पन्न भएकोमा ब्रह्मकुमारी पूनमले पनि खुशी व्यक्त गर्नुभयो। पोखरामा दोस्रो कोदो महोत्सव सम्पन्न भएको छ। पोखरा 22 कोदीमा आयोजित महोत्सवमा कोदो उत्पादक कृषकहरूलाई सम्मान समेत गरिएको छ। 17 रोपनी क्षेत्रफलमा कोदो खेती गरेका पोखरा 22 कृषक खगी घत्री घरती, 11 रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा 20 कृषक दुर्गाबहादुर सुनार, 10 रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा 28 कृषक शोभा भण्डारी र 9 रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा 23 कृषक होमबहादुर गुरूङलाई नगद र सम्मान पत्रले सम्मान गरिएको हो। उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले सम्मान गर्नुभयो। यसअगाडि महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कोदो नेपालको मौलिक तथा रैथानी बारी भएकोले यसको संरक्षण, प्रवर्धन र खेती विस्तार आजको आवश्यकता भएको बताउनुभयो। उहाँले रोहिथाने बालीका रूपमा कोदो खेतीको प्रवर्धन, खेती विस्तार तथा कृषकलाई प्रोत्साहन गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो। उहाँले कोदो उत्पादन वृद्धि, बजारीकरण र मूल्य अभिवृद्धि मार्फत कृषकको आय बढ़ाउन महानगरपालिकाले आवश्यक नीति तथा कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। स्थानीय उत्पादनको उपयोग र उपभोग बढ़ाउँदै खाद्य सुरक्षा तथा आत्मनिर्भर कृषितर्फ अघि बढ़नुपर्नेमा उहाँको जोड़ थियो। त्यस अवसरमा नगर प्रमुख आचार्यले कोदो कृषकहरूलाई समर्थन मूल्य समेत प्रदान गरेको छ थिए। महोत्सवमा कोदो रोप्ने प्रतियोगिता समेत सम्पन्न भएको छ। महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाका अनुसार नगर क्षेत्रको करिब 3,800 हेक्टर क्षेत्रफलमा कोदो खेती लगाउने गरिएको छ भने 4,800 मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ। बजारमा माग बढ़िरहेको बेला उत्पादन भने दिनानुदिन घट्दै गइरहेको अवस्थामा कोदो खेतीप्रति कृषकहरूको आकर्षण वृद्धि गर्न कोदोको न्यूनतम समर्थन मूल्य समेत प्रदान गर्न थालिएको कडरियाले बताउनु भएको छ। महोत्सवमा कोदोबाट बनेका विभिन्न परिकार, स्थानीय उत्पादन तथा कृषि उद्यमसँग सम्बन्धित प्रदर्शनी राखिएको थियो। कार्यक्रममा कृषक, कृषि उद्यमी, सहकारीका प्रतिनिधि, सरकारवाला निकाय तथा सर्वसाधारणको सहभागिता रहेको थियो। नेपाल अडिटर्स एसोसिएशन अडान कास्कीको आयोजनामा भएको रक्तदानमा 57 युनिट रगत संकलन भएको छ। सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम राखिएको हो। कार्यक्रमको शुभारम्भ गर्दै अडान नेपालका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर सुवेदीले सेवा, सहयोग र समर्पणले मानवीय अभियानलाई सफल बनाउने धारणा राख्दै रक्तदान जीवनदान हो भन्ने सन्देशलाई व्यवहारमा उतार्दै जानुपर्ने सुझाव दिनुभएको थियो। संस्थाका अध्यक्ष गुणानिधि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले रक्तदानलाई सफल बनाउन आफ्नो अमूल्य रगतदान गरी मानव जीवन बचाउने महान कार्यमा सहभागी सबैले कल्याणको काम गरेको बताउनुभयो। संस्थाका सचिव विष्णुप्रसाद ढुंगानाले कार्यक्रम सञ्चालन गर्दै नेपाल अडिटर्स एसोसिएशन अडान कास्कीले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताउनु भएको थियो। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: सुवर्ण अवसर
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98-190।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
7: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
8: साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग।
3: बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेकपा एमालेबाट जगन्नाथ थपलियाले दावी पेश गर्नुहुने भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपासँग भएको सत्ता साझेदारी सम्झौतामा बागमतीको नेतृत्व एमाले लिने सहमति भएपछि यस पार्टीभित्र मुख्यमन्त्री को बन्ने भन्ने विवाद भइरहेको थियो। एमाले प्रदेश संसदीय दलका नेता थपलियासहित प्रदेश सांसदद्वय किरण थापा र केशव पोखरेलले पनि मुख्यमन्त्री पदमा दावी गर्नुभएको थियो। तर त अन्तत उहाँहरूलाई ब्याग गराएर थपलियालाई नै मुख्यमन्त्री बनाउने सहमति भएको हो। एमाले सचिव महेश बस्नेत निकट थापालाई मुख्यमन्त्री बनाउन एमालेको बागमती संसदीय दलको नेता नै परिवर्तन गर्नेसम्मको तयारी भइसकेको थियो। तर विवाद बन्न थालेपछि एमालेका अध्यक्ष केपी शर्मा ओली, सचिव महेश बस्नेत, बागमती प्रदेशका अध्यक्ष कैलाश टुङ्गेल लगायत नेताको उपस्थितिमा भएको बैठकले थपलियालाई नै मुख्यमन्त्रीमा अघि सार्ने सहमति भएको एमाले बागमती प्रदेशका उपाध्यक्ष दावा दोर्जे तामाङले जानकारी दिनुभएको छ। दलको नेता हिजो पनि जगन्नाथ थपलिया नै हो, आज पनि उहाँ नै हो। उपाध्यक्ष तामाङले भन्नुभएको छ, दलको नेताको लागि चुनाव हुँदैन, अब बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गर्नुहुन्छ। थपलिया चितवन एक एकबाट निर्वाचित प्रदेश सांसद हुनुहुन्छ। दलको नेतामा उहाँ यसअघि नै सर्वसम्म चयन हुनुभएको थियो। पार्टीभित्र सहमतिपछि अब बहुमत सदस्यको हस्ताक्षरसहित थपलियाले मुख्यमन्त्री पदमा प्रदेश प्रमुख समक्ष दावी पेश गर्ने तयारी गर्नुभएको छ। त्रिवेणी इन्टरनेशनल कलेज पोखरा सत्ताइस तालचोकमा एमबीएस तथा बीबीएस चौथो सेमेस्टर पूरा गरेका विद्यार्थीहरूको विदाई कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै त्रिवी क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पोखराका उपनियन्त्रक डाक्टर रामनाथ नेउपानेले शिक्षा केवल ज्ञान आर्जनको माध्यम मात्र नभई सभ्य समाज निर्माण गर्ने आधार, व्यक्तित्व परिष्कार गर्ने साधन र भविष्यलाई उज्यालो बनाउने जीवन दर्शन हो भन्दै यही जीवन दर्शनलाई आफ्नो मूल मन्त्र बनाउँदै त्रिवेणी इन्टरनेशनल कलेजले विगत डेढ़ दशकदेखि उच्च शिक्षाको क्षेत्रमा उत्कृष्टता, विश्वास र गुणस्तरको पर्यायका रूपमा स्थापित भएर ज्ञान, गुणस्तर र नेतृत्वको विश्वासिलो गन्तव्य बनेको धारणा राख्नु भएको थियो। रूसले आज बिहान युक्रेनको राजधानी कियेभलाई लक्षित गरी ब्यालेस्टिक मिसाइल र ड्रोन मार्फत ठूलो आक्रमण गरेको छ। यो आक्रमणमा कम्तीमा तीनजनाको ज्यान गएको र दर्जनौं घाइते भएको युक्रेनी सुरक्षा अधिकारीहरूलाई उद्धृत गरी एपीले जनाएको छ। कियेभका मेयर भिताली क्लिटक्स्कोले बताए अनुसार सोलोमियास्की जिल्लामा मिसाइलका भग्नावशेष खस्दा पाँच तले आवासीय भवनमा क्षति पुगेको छ। भवनभित्र केही व्यक्ति फँसेको आशंका गरिएको छ। सेभचेन्किस्की जिल्लाको अर्को आवासीय भवनको पहिलो र दोस्रो तला आंशिक रूपमा भत्किँदा त्यहाँ पनि केही व्यक्ति फँसेका छन्। दुई दिन अघि रूसले युक्रेनभर गरेको व्यापक मिसाइल र ड्रोन आक्रमणमा दशजना सर्वसाधारण नागरिकको ज्यान गएको थियो। यसैबीच युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसको मिसाइल आक्रमणको सामना गर्न अमेरिका तथा अन्य पश्चिमी साझेदारसँग थप प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन पुनः आग्रह गर्नुभएको छ। हालै अंकारामा सम्पन्न नेटो शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई थप प्याट्रियट प्रणाली उपलब्ध गराउने संकेत दिनुभएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अघि भएको युवा नेतृत्वको प्रदर्शनका क्रममा आफूमाथि दुर्व्यवहार गर्ने प्रदर्शनकारीहरूलाई माफी दिन चाहेको बताउनुभएको छ। ती प्रदर्शनले मोदी नेतृत्वको सरकारमाथि पछिल्ला वर्ष यताकै ठूलो राजनैतिक दबाव सिर्जना गरेको थियो। परीक्षाको प्रश्नपत्र चुहावट सम्बन्धी विषयलाई लिएर अनलाइन समूह कक्रोच जनता पार्टी सीजेपीले नयाँ दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन आयोजना गरेको थियो। ती प्रदर्शनहरू बेरोजगारी र सुशासन सम्बन्धी असन्तुष्टिसँग जोड़िँदै गएपछि सरकारका लागि चुनौती बनेका थिए। भारतीय संचार माध्यमका अनुसार प्रधानमन्त्रीप्रति अपमानजनक अभिव्यक्ति प्रयोग गरेको देखिने केही प्रदर्शनकारीका भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरूले मोदी समर्थकहरूको आलोचना तथा प्रहरी उजुरीको सामना गरिरहेका छन्। प्रहरीले सामाजिक सञ्जाल कम्पनीहरू मेटा र एक्सलाई प्रधानमन्त्रीलाई लक्षित गरी बनाइएका अपमानजनक तथा तोडमोड गरिएका सामग्री हटाउन आग्रह गरेको जनाएको छ। मोदीले इन्स्टाग्राममा एउटा भिडियो सार्वजनिक गर्दै केही युवाले अत्यन्तै आपत्तिजनक शब्द प्रयोग गरेको भए पनि उनीहरूलाई माफी गर्न चाहेको बताउनु भएको हो। प्रदर्शनकारी विरूद्ध दर्ता भएका प्रहरी मुद्दाबारे बोल्दै मोदीले युवावस्थामा हुने गल्तीलाई कानूनी कार्यवाही भन्दा पनि मार्गदर्शन मार्फत सुधार गर्नुपर्ने बताउनुभयो। प्रदर्शनको दबावपछि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुभएको थियो। नेपाल फिड इण्डस्ट्रीज एसोसिएशन एनएफआईले आगामी सेप्टेम्बर 19/2026 असोज 3 पोखरामा राइट टू प्रोटिन रन 2026 आयोजना गर्ने भएको छ। हरेक वर्ष काठमाडौँमा हुँदै आएको सो दौड यसपटक पोखरामा हुने भएको हो। पोषण र सन्तुलित आहारप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुने उक्त कार्यक्रममा 8 इभेन्टमा 4,000 भन्दा बढ़ी धावक सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ। कार्यक्रमको मुख्य आयोजक एनएफआईए, मुख्य प्रायोजक यूएस सोयाबीन एक्सपोर्ट काउन्सिल तथा प्राविधिक सहयोगी नेपाल एथलेटिक्स संघ रहनेछ। आयोजकका अनुसार नेपालमा प्रति व्यक्ति दैनिक उपलब्ध प्रोटीनको मात्रा औसत 46 ग्राम मात्र रहेको छ, जुन विश्व औषध 77 ग्राम भन्दा निकै कम हो। नेपालमा 46 लाख भन्दा बढ़ी मानिस खाद्य सुरक्षामा रहेका छन् भने 5 वर्ष मुनिका 52.7% बालबालिकामा रक्त अल्पता एनिमिया रहेको तथ्याङ्क प्रस्तुत गर्दै खेल मार्फत पोषण सचेतना फैलाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको जनाइएको छ। सन् 2019 सञ्चालन हुँदै आएको राइट टू प्रोटीन रन अभियानको 5 संस्करणका रूपमा आयोजना हुने यस प्रतियोगितामा हाफ म्याराथन पुरूष महिला, 10 किलोमिटर खुल्ला दौड़, 5 किलोमिटर महिला दौड़, विद्यालय स्तरीय छात्र छात्रा दौड़ तथा व्हीलचेयर दौड़ गरी 8 इभेन्टमा प्रतिस्पर्धा हुने बताइएको छ। प्रतियोगिताका विजेताहरूको लागि कुल 16 लाख रूपियाँ पुरस्कार राशि राखिएको छ। हाफ म्याराथन पुरूष तथा महिलातर्फ प्रथम हुनेले 1,50,000 रूपियाँ, दोस्रोले 1,00,000, तेस्रोले 50,000, चौथोले 30,000 र पाँचौंले 25,000 रूपियाँ प्राप्त गर्नेछन्। अन्य इभेन्टमा पनि विजेताहरूको लागि 5,000 देखि 50,000 रूपियाँसम्म पुरस्कारको व्यवस्था गरिएको छ। कार्यक्रम सञ्चालनको लागि आयोजकले 1,42,00,000 रूपियाँ भन्दा बढ़ी खर्च गर्ने अनुमान गरेका छन्। बजेट मध्ये जर्सीका लागि 19,50,000, पदकका लागि 9,00,000, पुरस्कारको लागि 16,00,000, ग्राफिक तथा मुद्रणमा 10,00,000, सामाजिक सञ्जाल प्रचार तथा भिडियो निर्माणमा 9,00,000, मीडिया प्रचारमा 8,00,000, स्टेज तथा साउन्डमा 7,00,000, धावकका लागि फूड प्याकेजमा 7,00,000 तथा अन्य व्यवस्थापन खर्च समावेश गरिएको छ। आयोजकले खेलकुद, स्वास्थ्य र पोषणलाई एकै मंचमा जोड्दै प्रोटीनयुक्त आहारको महत्वबारे जनचेतना फैलाउने लक्ष्यका साथ कार्यक्रम आयोजना गर्न लागि आयोजक समेज राज भण्डारीले जानकारी दिनुभएको छ। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। सुनसरी, धनुषा र सिराहामा कर्फ्यू हटाइयो, निषेधाज्ञा भने कायमै, जनजीवन सामान्य भन्दै। गुरूहरूको भूमिकालाई पुनर्स्थापित गर्न सभामुख धितालको आग्रह, गुरूहरूको महत्वलाई व्यवस्था गरिँदा समाज कमजोर बन्दै गएको उल्लेख। कांग्रेसको असन्तुष्ट समूहको भेला साउन 29 आयोजना हुने, शशांक कोइरालाको नेतृत्वमा 521 सदस्यीय राष्ट्रिय भेला, मूल आयोजक समिति घोषणा। संचारमा क्वान्टम हिलिङको महत्वबारे अन्तर्क्रिया, सकारात्मक सोच र स्वस्थ जीवनशैलीमा जोड़। पोखरामा 2 कोदो महोत्सव सम्पन्न, कोदो उत्पादक कृषक सम्मानित। रूसले युक्रेनको राजधानी किएभमा गरेको आक्रमणमा 3 जनाको ज्यान गयो। प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको भारतीय प्रधानमन्त्री मोदीको भनाई र पोखरामा पहिलोपटक राइट टू प्रोटीन रन 2026 हुँदै विभिन्न इभेन्टमा 16,00,000 पुरस्कार।
8: राजारामलाई बिदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड़ रहनेछ।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
4: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
5: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
4: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
4: फोन नम्बर 0614510000
5: 0614510002 मोबाइल नम्बर 9856084466।
4: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-161-578-162।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ। केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163।
1: Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24 years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BBA finance forms are available at college administration at 9 a.m. to 3 PM. Science and Management. Both stream can apply. Intuit to learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nadipur. Pokhara 3, Kaski, Nepal. Form 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
8: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू:
8: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
9: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
8: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
9: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
8: न्युरो सर्जरी सेवा,
9: बाल रोग,
8: नाक कान तथा घाँटी रोग,
9: मानसिक तथा स्नायु रोग,
8: प्रसूति तथा स्त्री रोग,
9: छाला, यौन तथा कुष्ठ रोग,
8: नेत्र रोग,
9: दाँत तथा मुख रोग,
8: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
9: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
8: सुविधा सम्पन्न आईसीयू सेवा,
9: डिजिटल एक्सरे,
8: सिटी स्क्यान सेवा,
9: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
8: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
9: फिजियोथेरापी, युरोफ्लोमेट्री,
8: केमोथेरापी,
9: सुरक्षित गर्भपतन सेवा,
8: होल बडी चेकअप, हेल्थ प्याकेज,
9: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
8: फोन 061-572-648, 572-849।

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो
2: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर
1: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
4: फिस्टिल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र

0: ए बाबा हो, वहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोग को विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेज एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्स मास्टर्स र नयाँ दिल्ली इन्डिया असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बिएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बिबिए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बिबिए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बिएचएम, बिबिए, बिबिए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-458।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
4: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions, announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
5: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।

0: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछा पुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
1: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
2: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-27-29।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमल चौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त, विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल, माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज, पोखरा 8, सिमल चौर। फोन 061-573-163-582-844। वेबसाइट www.lagrandi.edu.np।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405
2: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्दी र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-99-2 77।
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
1: टाइम चेक।
5: यति बेला साँझको 7 बजेको छ।
6: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।

0: आउनु होस् सँगै दौडौ स्वस्थ बनौ
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
1: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य अनुशासन समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
3: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061588716
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला
1: वेबसाइट www.pokharamarathon.org
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
6: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
7: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
6: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ
7: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
6: फोन नम्बर 0614510000
7: 0614510002 मोबाइल नम्बर 9856084466
6: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर
8: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ
9: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
8: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
9: साँच्चै हो र
8: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूत रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
9: हो त
8: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आयुर्वेद केन्द्र फिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-084-46-525
10: सुवर्ण अवसर
11: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
10: उपचार हुने रोगहरू
11: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
12: खुट्टाको रगतको नसा सम्बन्धी
11: भेरिकोस भेन्सको उपचार,
10: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
12: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
10: अपरेशन पश्चात दुखाइ कम हुने,
12: उपचार गरेपछि छिटो निको हुने,
10: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
12: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
13: फोन 061-590-162-590-163।
14: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
2: शशिधर अनि तिमी नि
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
2: त्यो पनि एनटीएचएमसीमा छ नि
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78 551-33 र 576-458

0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
1: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
2: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
0: बाजेको सेकुवाद्वारा संचालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा संचालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50701, 98028-50702।

0: Well Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखी सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
1: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Finke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन फ्री टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI होल बडी, MRI होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-0729-29।
4: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57-06-12 र 98-22-79-993।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कॉलेज टीचिंग हॉस्पिटल अंतर्गत नेपालको नम्बर वन कैंसर हॉस्पिटल विराट कैंसर इंस्टीट्यूट विराटनगर। थप जानकारी का लागि संपर्क नंबर 9761002530।
8: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
9: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
8: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
9: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
10: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
11: उपचार हुने रोगहरू
10: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
12: खुट्टाको रगतको नसा सम्बन्धी
10: भेरिकोस भेन्सको उपचार,
11: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
12: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
11: अपरेसन पश्चात दुखाइ कम हुने,
12: उपचार गरेपछि छिटो निको हुने,
11: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
12: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
13: फोन 0165901625963।
14: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165674558779003। मौकाको फाइदा उठाउनुहोस्।

0: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
1: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: हेलो,
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
3: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे भए डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: 93.4 हरेक स्पेन्डिङ मा कलेक्टिङ पॉइंट्स, अनलॉकिंग हजारो अफर।
4: ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट।

0: फोन पॉइंट संगा सदै रिवॉर्डेड।
1: होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: कैंसर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा,
2: डाक्टर लैब सेवा,
1: औषधि डेलीवरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856799277।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको व्यवसायको अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किन्न संसार हो, त्यही जाऊँ न।
0: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864677887।
3: तन्ना, आजै फेरि हाल्नुहोस्।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडीएम राख्ने समय।
5: 93.4 Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं।
7: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
8: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
7: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
8: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
7: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
9: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ।
7: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
8: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाचन माथिल्लो तल्ला।
7: वेबसाइट www.pokharamarathon.org।
8: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
10: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
11: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडिज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
10: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
11: विस्तृत जानकारीका लागि गेन्स कलेज, गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडिज, अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
10: फोन नम्बर 061-451-000,
11: 061-451-002, मोबाइल नम्बर 9856084666।
10: द गेन्स कलेज, फर एम्पावरिङ द फ्युचर।
12: ए साथीहो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
7: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
12: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
7: शशिधर, अनि तिमी नि?
13: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
7: त्यो पनि एनटीएचएमसीमा छ नि।
12: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
7: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78-50।
5: 551 33 र 574 458।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: Ladies, where are my boys at? I want you all to stay tuned to the garage. Are we gonna party?

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट बैचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
2: हेलो
3: हजुर नमस्कार
2: हेलो
3: नमस्कार काका सुन्नु भएन
2: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
3: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
2: ए राम हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
3: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
3: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर
3: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-1598-2-98-1090
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजी को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98-434-32-29 98-028-59-321-061-581-871
0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
5: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 63 582 5 82 844 वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 0165865536, मोबाइल 9956600536।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
6: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू
6: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
7: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
6: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
7: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
6: न्युरो सर्जरी सेवा,
7: बाल रोग,
6: नाक कान तथा घाँटी रोग,
7: मानसिक तथा स्नायु रोग,
6: प्रसूति तथा स्त्री रोग,
7: छाला, यौन तथा कुष्ठ रोग,
6: नेत्र रोग,
7: दाँत तथा मुख रोग,
6: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
7: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
6: सुविधा सम्पन्न आईसीयू सेवा,
7: डिजिटल एक्सरे,
6: सिटी स्क्यान सेवा,
7: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
6: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
7: फिजियोथेरापी, युरोफ्लोमेट्री,
6: केमोथेरापी,
7: सुरक्षित गर्भपतन सेवा,
6: होल बडी चेकअप, हेल्थ प्याकेज,
7: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आठ सृजना चोक कास्की।
6: फोन 061-572-648 572-849।
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550

0: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
1: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256375256।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेस इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061 454 699 452 715

0: ओ सुरेश बिहान बिहान कता जान लागिस
1: हेर्ने यार रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो यार आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला यार आजको पास त

0: बरु मेरो ब्यागमा गएर आइहालौँ।
1: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे महेन्द्र पुल मोबाइल टावर, मोबाइल 9856048082, 9461482।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 9 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने क्षमा।

0: नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र सविनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। ब्रोडपिक हिम पहिरोमा सबै 10 पर्वतारोहीको मृत्यु भएको पुष्टि, मृतक मध्ये 6 जना नेपाली। सुनसरी धनुषा र सिराहामा कर्फ्यू हटाइयो, निषेधाज्ञा भने कायमै, जनजीवन सामान्य बन्दै। गुरूहरूको भूमिकालाई पुनर्स्थापित गर्न सभामुख दितालको आग्रह, गुरूहरूको महत्वलाई व्यवस्था गरिँदा समाज कमजोर बन्दै गएको उल्लेख। कांग्रेसको असन्तुष्ट समूहको भेला साउन 29 आयोजना हुने, शशांक कोइरालाको नेतृत्वमा 521 सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति घोषणा। संचारमा क्वान्टम हिलिङको महत्वबारे अन्तर्क्रिया, सकारात्मक सोच र स्वस्थ जीवनशैलीमा जोड। पोखरामा दोस्रो कोदो महोत्सव सम्पन्न, कोदो उत्पादक कृषक सम्मानित। रूसले युक्रेनको राजधानी किएवमा गरेको आक्रमणमा 3 जनाको ज्यान गयो, प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको भारतीय प्रधानमन्त्री मोदीको भनाई। र पोखरामा पहिलो पटक राइट टू प्रोटिन रन 2026 हुँदै विभिन्न इभेन्टमा 16 लाख पुरस्कार, नेपाल बिना साफ च्याम्पियनशीपको ड्र जारी। प्रतियोगिता नोभेम्बर 4 देखि 17 बंगलादेशको ढाकामा हुने। पाकिस्तानको काराकोरम क्षेत्र स्थित ब्रोडपिक हिमालमा बिहिबार गएको हिमपहिरोमा परेका प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जासहित 10 जनाको मृत्यु भएको पुष्टि भएको छ। हिमपहिरोमा परि बेपत्ता भएका उनीहरूमध्ये 4 जनाको शव शुक्रबार फेला परेको थियो, बाँकी 6 जना भने बेपत्ता नै रहेको बताइएको थियो। शनिबार मात्रै सबै आरोहीको मृत्यु भएको आधिकारिक जानकारी निम्स ताउई फाउण्डेशन र एलिट एक्सपिडिसनले सामाजिक सञ्जाल मार्फत गराएको हो। दुवै कम्पनी निर्मल पूर्जाकै हुन्। हिमपहिरोमा घटनामा म्याग्दीको दानामा जन्मनु भएका पूर्व बेलायती गोर्खा निर्मल पूर्जा निम्साईसँगै जम्मा 6 जना नेपालीले ज्यान गुमाएका छन्। ज्यान गुमाउने अन्य नेपाली आरोहीमा पूर्व बहादुर गुरूङ, निमा शेर्पा, किलिपेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पा रहनु भएको छ। त्यसै गरी विदेशी आरोहीहरू सुहेल साकी पाकिस्तान, वाङ जोङ चीन, नादिर अहमद ओमान, म्यालोरी गेइस अमेरिका छन्। सन् 2019 निर्मल पूर्जाले संसारका 8,000 मिटर अग्ला 14 हिमाल 6 महिना 6 दिनभित्र आरोहण गरी विश्व कीर्तिमानी कायम गरेसँगै चर्चामा आउनुभएको थियो। उहाँका हिमाल आरोहण सम्बन्धी अन्य कीर्तिमान रहेका छन्। हिमपहिरोलाई उहाँहरूलाई 6,000 मिटर भन्दा माथिबाट करिब 800 मिटर तलसम्म बगाएको थियो। खराब मौसमको कारण सो घटनामा तत्काल उद्धार गर्न कठिनाई भएको थियो। पूर्जाका व्यावसायिक सहकर्मी समेत रहनुभएका प्रतिनिधि सभा सदस्य मिङमा ग्याबु डेभिड शेर्पा शुक्रबार नै पाकिस्तानतर्फ प्रस्थान गर्नुभएको थियो। मृत्यु भएका नेपाली आरोहीहरूमा पूर्व बहादुर गुरूङ गोर्खाका हुनुहुन्छ भने किलिपेम्बा शेर्पा दोलखा, ग्यालु शेर्पा ओकलडुङ्गा, नवाङ थिन्डु शेर्पा र निमा शेर्पा संघुवा सभाका हुनुहुन्छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पनि निर्मल पूर्जासहित सबै मृतक आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सुनसरीको देवानगंज र कप्तानगंज घटनापछि तनावग्रस्त बनेका मधेस र पूर्वी तराईका जिल्लाहरूको जनजीवन सामान्य बन्दै गएको छ। उग्र रूपमा भइरहेको प्रदर्शनहरू रोकिन थालेपछि जनजीवन सामान्य बन्दै गएको हो। तनाव कम भएसँगै जिल्ला प्रशासन कार्यालयहरूले पनि कर्फ्यू खुकुलो पार्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले 10 वटा पालिकामा लगाएको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ। सुनसरीका प्रमुख जिल्लाधिकारी श्री प्रसाद अर्यालका अनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यू हटाइएको भए पनि सम्भावित अप्रिय गतिविधि रोक्न 5 जना भन्दा बढ़ी व्यक्ति एकै ठाउँमा भेला हुन, सभा, जुलुस, प्रदर्शन, बैठक तथा धरना गर्न निषेध गरिएको छ। यस्तै धनुषाको जनकपुर क्षेत्र र सिराहाको लाहानमा पनि कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ। सिराहाको गोलबजारमा पनि कर्फ्यू यथावत छ। गोलबजारको अवस्थाबारे छलफलपछि थप निर्णय गर्ने प्रशासनले जनाएको छ। आपतकालीन स्थितिमा शान्ति सुरक्षा कायम गर्न जारी गरिने सबैभन्दा कड़ा आदेश कर्फ्यू हो। यसमा तोकिएको क्षेत्र र समयभित्र कोही पनि मानिस घर बाहिर निस्कन, सड़कमा हिँड्न वा गाड़ी चलाउन पाइँदैन। कर्फ्यू उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले आवश्यकता अनुसार सिधै गोली हान्नेसम्मको कड़ा कानूनी अधिकार पाएका हुन्छन्। निषेधाज्ञा कर्फ्यू भन्दा अलि खुगुलो र नियन्त्रित व्यवस्था हो। यसमा अत्यावश्यक काम वा तोकिएको समयमा हिँडुल गर्न छुट हुन्छ, तर धेरै मानिस भेला हुन, जुलुस निकाल्न वा विरोध प्रदर्शन गर्न पूर्ण रोक लगाइएको हुन्छ। निषेधाज्ञा उल्लंघन गर्नेलाई पक्राउ गरी जरिवाना वा केही दिन हिरासतमा राख्ने जस्ता कार्यवाही गर्ने अधिकार भए पनि गोली हान्ने अधिकार हुँदैन। सुनसरीको कप्तानगंजमा गएको आइतबार राति भएको घटनापछि पूर्वी तराईका विभिन्न जिल्लामा आन्दोलन र तनाव बढ़ेपछि प्रशासनले कर्फ्यू तथा निषेधाज्ञा लागू गरेका थिए। प्रशासनहरूले अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको जनाउँदै शान्ति सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न निषेधाज्ञाको पालना गर्न सर्वसाधारणसँग आग्रह गरेका छन्। नेपाली कंग्रेसको असन्तुष्ट समूहले शशांक कोइरालालाई आगामी साउन 29 आयोजना हुने राष्ट्रिय भेलाको मूल आयोजक समितिको संयोजक बनाएको छ। उहाँ पूर्व महामन्त्री तथा बीपी कोइरालाका पुत्र हुनुहुन्छ। उक्त अवधिसम्म पार्टी एकताको लागि सहमति कायम नभए शशांककै नेतृत्वमा नयाँ राजनैतिक दल दर्ता गर्ने तयारी समेत गरेको स्रोतहरूले बताएका छन्। चुनदेवी स्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलन मार्फत असन्तुष्ट समूहले कोइरालाको नेतृत्वमा 521 सदस्यीय मूल आयोजक समिति घोषणा गरेको छ। समिति अन्तर्गत राजनैतिक प्रस्ताव समिति, समसामयिक राजनैतिक प्रस्ताव समिति, सांगठनिक तयारी समिति, विधान संशोधन मस्यौदा समिति, आर्थिक नीति तयारी समिति, प्रचार प्रसार समिति लगायत 16 विभिन्न समिति पनि बनाइएको छ। विधान, राजनैतिक प्रस्ताव, संगठनात्मक ढाँचा तथा नीतिगत दस्तावेज तयार गर्न छुट्टा छुट्टी समिति गठन गरिएकाले असन्तुष्ट समूह राष्ट्रिय भेलासम्म पनि सहमति हुन नसके नयाँ पार्टी गठनको तयारीमा जुटेको देखिएको छ। हामीले राष्ट्रिय भेला पार्टीलाई नयाँ कार्यदिशा दिनका लागि आयोजना गरिएको भनेका छौं। त्यतिन्जेलसम्म कुनै सकारात्मक परिवर्तन वा सहमति भएन भने नयाँ स्वरूपमा अघि बढ्छौं, नेता मीन विश्वकर्माले भन्नुभएको छ। पत्रकार सम्मेलनमा पूर्व महामन्त्री शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला लगायत कांग्रेसका पूर्व पदाधिकारी तथा नेताहरूको उपस्थिति थियो। यस अभियानमा नेता शेखर कोइरालाको पनि समर्थन रहेको शशांकले दावी गर्नुभएको छ। संस्थापन पक्षसँग सहमतिको प्रयास प्रभावकारी रूपमा अघि नबढ़ेको भन्दै इतर पक्षका नेताहरू नयाँ पार्टी गठनको योजना अनुसार नै अगाडि बढ़िरहेको एक नेताले बताउनु भएको छ। उहाँका अनुसार पार्टी सभापति गगन थापा नेतृत्वको संस्थापन पछि एकताको लागि पर्याप्त लचक नभए नयाँ पार्टी गठन हुनेमा कुनै दुविधा छैन। गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धिताले समाज निर्माण र नेतृत्वमा गुरूहरूको भूमिका ऐतिहासिक रूपमा महत्वपूर्ण रहेको उल्लेख गर्दै पछिल्लो समय गुरूहरूको महत्वलाई व्यवस्था गरिँदा समाज कमजोर बन्दै गएको बताउनु भएको छ। आज पोखरामा आयोजित ज्योतिष परिषद नेपाल गण्डकी प्रदेश समितिको प्रथम अधिवेशन उद्घाटन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उहाँले वर्तमान समयमा सबै पक्षबीच एकता कायम गरी देशको रक्षा गर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न सक्ने नेतृत्व चयन हुने विश्वास पनि व्यक्त गर्नुभयो। सभामुख धितालले नेपाली समाजको नेतृत्व विगतदेखि नै गुरूहरूले गर्दै आएको उल्लेख गर्दै राजनैतिक दलहरूको उदय धेरैपछि मात्र भएको इतिहासले देखाउने बताउनुभयो। धर्मशास्त्रहरूमा उल्लेखित गुरूहरूले पूर्वीय दर्शनलाई आधार बनाएर समाजको नेतृत्व गरेको स्मरण गराउँदै उहाँले अहिले नेतृत्व गर्ने प्रयास त भइरहेको भए पनि पूर्वीय दर्शनलाई पर्याप्त महत्व नदिएको टिप्पणी गर्नुभयो। उहाँले समाजलाई सही दिशामा अघि बढ़ाउन गुरूहरूको भूमिका पुनः सशक्त हुनुपर्ने धारणा व्यक्त गर्दै ज्ञान, संस्कार र मूल्यमा आधारित नेतृत्वको आवश्यकता हुने भन्नुभयो। कार्यक्रममा ज्योतिष परिषद नेपालका केन्द्रीय अध्यक्ष मेघराज आचार्यले गण्डकी प्रदेशको प्रथम अधिवेशन संगठन विस्तारको औपचारिक कार्यक्रम मात्र नभई नयाँ इतिहासको शुरूआत भएको बताउनुभयो। उहाँले यस प्रदेशबाट ज्ञान, अनुशासन, सेवा र अनुसन्धानका अभियानहरू प्रभावकारी रूपमा अघि बढ़ने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष आचार्यले पद र सम्मानभन्दा संस्थालाई बलियो बनाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड़ दिँदै युवा पुस्तालाई आकर्षित गर्ने, अध्ययन तथा अनुसन्धानलाई प्राथमिकता दिने र समाजसँग सहकार्य गर्दै संस्थाको गरिमा उकास्नुपर्ने आवश्यकता ल्याउनुभयो। ज्योतिष परिषद नेपाल गण्डकी प्रदेश समिति संयोजक डाक्टर हरिशचन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय उपाध्यक्ष मिनप्रसाद भट्टराई, केन्द्रीय सल्लाहकार डाक्टर चक्रवाणी आचार्य, विश्व हिन्दू महासंघ नेपालका उपाध्यक्ष शंकर खराल, नेपाल संस्कृत विश्वविद्यालयका सहप्राचार्य डाक्टर भोलानाथ रेग्मी, प्राध्यापक डाक्टर जगन्नाथ रेग्मी, मीरादेवी आचार्य, उमबहादुर गुरूङ, कृष्णप्रसाद गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको अवसरमा परिषदका आजीवन सदस्यलाई सदस्यताको प्रमाणपत्र समेत वितरण गरिएको थियो। संचारिका समूह नेपाल गण्डकी प्रदेशले संचारकर्मीहरूको मानसिक स्वास्थ्य, सकारात्मक सोच र जिम्मेवार संचारलाई प्रवर्धन गर्ने उद्देश्यले आज पोखरामा संचारमा क्वान्टम हिलिङको महत्व विषय अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। ब्रह्मकुमारी छोरी विश्वविद्यालय जरिवर 6 शाखाको सहकारीमा आयोजित कार्यक्रममा पोखरा तथा आसपासका पत्रकार, संचारकर्मी र संचार क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख वक्ता ब्रह्मकुमार विजयराज सिग्देल रहनुभएको थियो। उहाँ ब्रह्मकुमारी स्वरीय विश्वविद्यालय नेपालसँग आबद्ध प्रशिक्षक तथा प्रेरक वक्ता हुनुहुन्छ। उहाँले विशेष गरी सकारात्मक सोच, मेडिटेशन, मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, व्यक्तित्व विकास, नेतृत्व विकास, जीवन व्यवस्थापन र ह्याप्पीनेस इन्डेक्स जस्ता विषयमा प्रशिक्षण तथा प्रेरणामूलक प्रवचन दिँदै आउनुभएको छ। विभिन्न शैक्षिक संस्था, सरकारी तथा निजी निकाय, संचारकर्मी, युवा तथा सामाजिक संघ संस्थामाझ नियमित रूपमा प्रशिक्षण सञ्चालन गर्दै आउनुभएका सिग्देलले मानसिक शान्ति, आत्मपरिवर्तन र मूल्यमा आधारित जीवनशैलीलाई आफ्नो प्रशिक्षणको मुख्य विषय बनाउने गर्नुभएको छ। यसै क्रममा शनिबारको कार्यक्रमका प्रमुख वक्ताका रूपमा रहनुभएका विजयराज सिद्देले जीवनमा साना साना सकारात्मक परिवर्तनले ठूलो प्रभाव पार्न सक्ने बताउँदै मानिसलाई पछाडि पार्ने बानी ह्याबिट परिवर्तन गर्न आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले आफूलाई कमजोर बनाइरहेका सोच व्यवहार र बानीलाई पहिचान गरी त्यसलाई ब्रेकडाउन गर्न सके मानसिक तथा शारीरिक रूपमा धेरै राहत मिल्ने दावी गर्नुभयो। सिग्देलले आफूले पनि दैनिक जीवनमा अनुशासनलाई व्यवहारमा उतारेको अनुभव सुनाउँदै विगत छ महिनादेखि भात नखाएको दुःसेवन नगरेको तथा नुनको प्रयोग पनि निकै कम गरेको बताउनुभयो। स्वस्थ जीवनशैली अप्नाउन खानपान मात्र होइन सोच र जीवनशैलीमा समेत परिवर्तन आवश्यक हुने उहाँको भनाइ थियो। उहाँले पर्याप्त निन्द्रालाई स्वास्थ्यको आधार मान्दै अरू धेरै कुरामा सम्झौता गर्न सकिए पनि निन्द्रामा कहिले सम्झौता गर्न नहुने उल्लेख गर्नुभयो। आधुनिक विकास र व्यस्त जीवनशैलीका कारण मानिसहरू सुत्ने समयमा जागा बस्ने र उठ्ने समयमा सुत्ने प्रवृत्ति बढ़ेको भन्दै त्यसले विभिन्न स्वास्थ्य समस्या निम्त्याइरहेको उहाँको भनाइ थियो। साथै उहाँले हरेक दिन सबैप्रति कृतज्ञता व्यक्त गर्ने र धन्यवाद दिने बानीले शरीरमा सकारात्मक ऊर्जा वृद्धि हुने तथा मानसिक सन्तुलन कायम राख्न सहयोग पुग्ने बताउनुभयो। सकारात्मक सोच आत्मचिन्तन र अनुशासित जीवनशैलीले व्यक्तिको कार्यक्षमता र जीवनप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने उहाँको विश्वास थियो। संचारिका समूह नेपाल गण्डकी प्रदेशका अध्यक्ष राधिका कर्णेलले पत्रकारहरू निरन्तर मानसिक दबाव समयको चाप र चुनौतीपूर्ण परिस्थितिमा काम गर्नुपर्ने भएकाले उनीहरूको मानसिक स्वास्थ्य र आत्म सुदृढीकरणको लागि यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले कार्यक्रममा अग्रज समकालीन र नयाँ पुस्ताका संचारकर्मीको उत्साहजनक सहभागिता रहेको भन्दै खुशी व्यक्त गर्नुभयो। आगामी दिनमा पनि पत्रकारको क्षमता अभिवृद्धि मानसिक स्वास्थ्य र व्यक्तित्व विकाससँग सम्बन्धित यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी संचारकर्मी सुरेश राणाबाट जमुना शर्मा वर्षा र रञ्जन अधिकारी छेत्रीले कार्यक्रम उपयोगी ज्ञानवर्धक र प्रेरणादायी भएको प्रतिक्रिया दिनुभएको थियो। उहाँहरूले कार्यक्रममा सिकेका विषयलाई आफ्नो व्यक्तिगत तथा व्यावसायिक जीवनमा समेत लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्ना अनुभव र भोगाईहरू समेत सुनाउनु भएको थियो। कार्यक्रमको सहकारी ब्रह्मकुमारी ईश्वरी विश्वविद्यालय जबेरेवर छ बैदाम शाखाले गरेको थियो। कार्यक्रम भव्य रूपमा सम्पन्न भएकोमा ब्रह्मकुमारी पुनमले पनि खुशी व्यक्त गर्नुभयो। पोखरामा दोस्रो कोदो महोत्सव सम्पन्न भएको छ। पोखरा बाइस कोदीमा आयोजित महोत्सवमा कोदो उत्पादक कृषकहरूलाई सम्मान समेत गरिएको छ। सत्र रोपनी क्षेत्रफलमा कोदो खेती गरेका पोखरा बाइसका कृषक खगी घर्ती, एघार रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा बीसका कृषक दुर्गाबहादुर सुनार, दस रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा अठाइसका कृषक शोभा भण्डारी र नौ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा तीसका कृषक होमबहादुर गुरूङलाई नगद र सम्मानपत्रले सम्मान गरिएको हो। उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रियालले सम्मान गर्नुभयो। यसअगाडि महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कोदो नेपालको मौलिक तथा रैथाने बारी भएकाले यसको संरक्षण प्रवर्धन र खेती विस्तार आजको आवश्यकता भएको बताउनुभयो। उहाँले रैथाने बालीको रूपमा कोदो खेतीको प्रवर्धन, खेती विस्तार तथा कृषकलाई प्रोत्साहन गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो। उहाँले कोदो उत्पादन वृद्धि, बजारीकरण र मूल्य अभिवृद्धि मार्फत कृषकको आय बढ़ाउन महानगरपालिकाले आवश्यक नीति तथा कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। स्थानीय उत्पादनको उपयोग र उपभोग बढ़ाउँदै खाद्य सुरक्षा तथा आत्मनिर्भर कृषितर्फ अघि बढ़नुपर्नेमा उहाँको जोड़ थियो। त्यस अवसरमा नगर प्रमुख आचार्यले कोदो कृषकहरूलाई समर्थन मूल्य समेत प्रदान गर्नुभएको छ। महोत्सवमा कोदो रोप्ने प्रतियोगिता समेत सम्पन्न भएको छ। महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार नगर क्षेत्रको करिब 3,800 हेक्टर क्षेत्रफलमा कोदो खेती लगाउने गरिएको छ भने 4,800 मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ। बजारमा माग बढ़िरहेको बेला उत्पादन भने दिनादुनिन घट्दै गइरहेको अवस्थामा कोदो खेतीप्रति कृषकहरूको आकर्षण वृद्धि गर्न कोदोको न्यूनतम समर्थन मूल्य समेत प्रदान गर्न थालिएको करियाले बताउनु भएको छ। महोत्सवमा कोदोबाट बनेका विभिन्न परिकार, स्थानीय उत्पादन तथा कृषि उद्यमसँग सम्बन्धित प्रदर्शनीहरू राखिएको थियो। कार्यक्रममा कृषक, कृषि उद्यमी, सहकारीका प्रतिनिधि, सरोकारवाला निकाय तथा सर्वसाधारणको सहभागिता रहेको थियो। नेपाल अडिटर्स एसोसिएशन अडान कास्कीको आयोजनामा भएको रक्तदानमा 57 युनिट रगत संकलन भएको छ। सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम राखिएको थियो। कार्यक्रमको शुभारम्भ गर्दै अडान नेपालका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर सुवेदीले सेवा, सहयोग र समर्पणले मानवीय अभियानलाई सफल बनाउने धारणा राख्दै रक्तदान जीवनदान हो भन्ने सन्देशलाई व्यवहारमा उतार्दै जानुपर्ने सुझाव राख्नुभएको थियो। संस्थाका अध्यक्ष घुडानिधि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण गार्की, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य ले रक्तदानलाई सफल बनाउन आफ्नो अमूल्य रगत दान गरी मानव जीवन बचाउने महान कार्यमा सहभागी सबैले कल्याणको काम गरेको बताउनु भएको थियो। संस्थाका सचिव कृष्णप्रसाद ढुङ्गानाले कार्यक्रम सञ्चालन गर्दै नेपाल अडिटर्स एसोसिएशन अडान कास्कीले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताउनुभयो। श्रोता तपाईले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
2: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-5525।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप्स, नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
0: राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग, बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेकपा एमालेबाट जगन्नाथ थपलियाले दावी पेश गर्नुहुने भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपासँग भएको सत्ता साझेदारी सम्झौतामा बागमतीको नेतृत्व एमाले लिने सहमति भएपछि पार्टीभित्र मुख्यमन्त्री को बन्ने भन्ने विवाद भइरहेको थियो। एमाले प्रदेश संसदीय दलका नेता थपलियासहित प्रदेश सांसद किरण थापा र केशव पोखरेलले पनि मुख्यमन्त्री पदमा दावी गर्नुभएको थियो, तर अन्तत उहाँहरूलाई ब्याक गराएर थपलियालाई नै मुख्यमन्त्री बनाउने सहमति भएको हो। एमाले सचिव महेश बस्नेत निकट थापालाई मुख्यमन्त्री बनाउन एमालेको बागमती संसदीय दलको नेता नै परिवर्तन गर्नेसम्मको तयारी भइसकेको थियो, तर विवाद बढ़न थालेपछि एमालेका अध्यक्ष केपी शर्मा ओली, सचिव महेश बस्नेत, बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेल लगायत नेताको उपस्थितिमा भएको बैठकले थपलियालाई नै मुख्यमन्त्रीमा अघि सार्ने सहमति भएको एमाले बागमती प्रदेशका उपाध्यक्ष दावा दोर्जे तामाङले जानकारी दिनुभएको छ। थपलिया चितवन 1-1 निर्वाचित प्रदेश सांसद हुनुहुन्छ। दलको नेतामा उहाँ यसअगाडि नै सर्वसम्मत चयन हुनुभएको थियो। पार्टीभित्र सहमतिपछि अब बहुमत सदस्यको हस्ताक्षरसित थपलियाले मुख्यमन्त्री पदमा प्रदेश प्रमुख समक्ष दावी पेश गर्ने तयारी गरेको बताइएको छ। त्रिवेणी इन्टरनेशनल कलेज पोखरा 27 तालचोकमा एमबीएस तथा बीबीएस चौथो सेमेस्टर पूरा गरेका विद्यार्थीहरूको विदाई कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै त्रिवी क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पोखराका उपनियन्त्रक डाक्टर रामनाथ न्यौपानेले शिक्षा केवल ज्ञान आर्जनको माध्यम मात्र नभएर सभ्य समाज निर्माण गर्ने आधार भएको पनि बताउनुभयो। कार्यक्रममा कलेज संचालक समितिका अध्यक्ष सुमन भट्टराईले संस्थाको सफलताको पछाडि संचालक समितिको अटल प्रतिबद्धता, अनुभवी तथा विषय विज्ञ प्राध्यापकहरूको शैक्षिक दक्षता र विद्यार्थीको हरेक आवश्यकता पूरा गर्न समर्पित कर्मचारीहरूको लगनशील सेवा भावना रहेकोमा जोड़ दिनुभएको छ। ज्येष्ठ नागरिक सेवा समाज नेपाल पोखरा 27 को प्रथम साधारण सभा सम्पन्न भएको छ। संस्थाको कार्यालय अर्घौ घरेलु चौरमा अध्यक्ष राममणि भट्टराईको अध्यक्षतामा भएको साधारण सभामा बोल्दै पोखरा 27 का वडा अध्यक्ष पूर्णकुमार गुरूङले ज्येष्ठ नागरिक प्रेरणाको स्रोत भएकाले उनीहरूको अनुभव महत्वपूर्ण रहने बताउनुभयो। स्वर्गीय राममणि सुवेदीको योगदान सम्झिँदै ज्येष्ठ नागरिक सेवा समाज नेपाल पोखरा 27 को भवन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद दिनुभयो। साधारण सभामा लेखनाथ वाणिज्य संघका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराई, अर्घौं सामाजिक सेवा संस्थाका अध्यक्ष मथुरा श्रेष्ठ, समाजसेवी नारायण मणि लामिछाने, ज्येष्ठ नागरिक सेवा समाज पोखरा 26 का अध्यक्ष जगन्नाथ तिमुलसेना, ज्येष्ठ नागरिक सेवा समाज पोखरा 14 का अध्यक्ष नवीन पौडेल, पोखरा 30 का अध्यक्ष तारानाथ पौडेल, पूर्व वडा सदस्य शेखरनाथ लामिछाने, संस्थाका सल्लाहकारहरू प्रयागराज भण्डारी, राम नरेश यादव, विधान निर्माण समितिका अध्यक्ष दन्द्रपाणी पौडेल, विभिन्न टोल विकासका अध्यक्ष लगायतले शुभकामना दिनुभएको थियो। उपाध्यक्ष रमाकुमारी पौडेलले स्वागत गरेको कार्यक्रममा सचिव कलाधर सापकोटा र उपसदस्य अडनाथ बरालका प्रतिवेदनहरू सर्वसम्मत पारित गरिएको थियो। कार्यक्रम सल्लाहकार राधा मोहन पौडेलले सञ्चालन गर्नुभएको थियो। क्षेत्रीय समाज नेपाल पोखरा महानगरपालिका वडा नम्बर 33 को तेस्रो साधारण सभा तथा विशेष अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशनले दीपक बानियाको अध्यक्षतामा नयाँ वडा कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित समितिको उपाध्यक्षमा समर बहादुर पौडेल, सचिवमा मनु कार्की र कोषाध्यक्षमा कृष्ण बहादुर थापा चयन हुनुभएको छ। त्यस्तै समितिको सदस्यहरूमा मंजु बानिया, बेलबहादुर केसी, खड़क बहादुर बानिया, बसन्त बहादुर बानिया, तारा बराल, दिनबहादुर कार्की र हरिबहादुर कार्की निर्विरोध निर्वाचित हुनुभएको छ। साधारण सभाको उद्घाटन समारोहमा क्षेत्रीय समाज नेपाल पोखरा महानगर समितिका अध्यक्ष कृष्ण बहादुर थापा प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि थापाले क्षेत्रीय समाजले राष्ट्रको रक्षा र क्षेत्रीय जातिको अघितको लागि ठूलो योगदान पुर्याउँदै आएको बताउनुभयो। उहाँले वडाहरूसँग समाजको नङ र मासुको जस्तै सम्बन्ध रहेको बताउनुभयो। उक्त अवसरमा पोखरा महानगरपालिका महिला समाजकी सचिव करूणा महत तथा प्रतिनिधि दुर्गा थापा केसीले समाजका विभिन्न गतिविधिको बारेमा आफ्ना विचार व्यक्त गर्नुभएको थियो। रूसले आज बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोन मार्फत ठूलो आक्रमण गरेको छ। यो आक्रमणमा कम्तीमा 3 जनाको ज्यान गएको र दर्जनौं घाइते भएको युक्रेनी सुरक्षा अधिकारीलाई उद्धृत गरी एपीले जनाएको छ। किएभका मेयर भिटाली क्लिट्सकोले बताए अनुसार सोलोमियान्स्की जिल्लामा मिसाइलका भग्नावशेष खस्दा 5 तले आवासीय भवनमा क्षति पुगेको छ। भवनभित्र केही भित्र फँसेको पनि आशंका गरिएको छ। सेभचेन्स्की जिल्लाको अर्को आवासीय भवनको पहिलो र दोस्रो तला आंशिक रूपमा भत्किन्दा त्यहाँ पनि केही व्यक्ति फँसेका छन्। 2 दिन अघि रूसले युक्रेनभर गरेको व्यापक मिसाइल र ड्रोन आक्रमणमा 10 जना सर्वसाधारण नागरिकको ज्यान गएको थियो। यसैबीच युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसको मिसाइल आक्रमणको सामना गर्न अमेरिका तथा अन्य पश्चिमी साझेदारसँग थप प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन पुनः आग्रह गर्नुभएको छ। हालै अंकारामा सम्पन्न नेटो शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई थप प्याट्रियट प्रणाली उपलब्ध गराउने संकेत दिनुभएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अघि भएको युवा नेतृत्वको प्रदर्शनका क्रममा आफूमाथि दुर्व्यवहार गर्ने प्रदर्शनकारीहरूलाई माफी दिन चाहेको बताउनुभएको छ। ती प्रदर्शनले मोदी नेतृत्वको सरकारमाथि पछिल्ला वर्ष यताकै ठूलो राजनैतिक दबाव सृजना गरेको थियो। परीक्षाको प्रश्नपत्र चुहावट सम्बन्धी विषयलाई लिएर अनलाइन समूह कक्रोच जनता पार्टी सीजेपीले नयाँ दिल्ली सहित विभिन्न शहरमा प्रदर्शन आयोजना गरेको थियो। ती प्रदर्शनहरू बेरोजगारी र सुशासन सम्बन्धी असन्तुष्टिसँग जोड़िँदै गएपछि सरकारका लागि चुनौती बनेका थिए। भारतीय संचार माध्यमका अनुसार प्रधानमन्त्रीप्रति अपमानजनक अभिव्यक्ति प्रयोग गरेको देखिने केही प्रदर्शनकारीका भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरूले मोदी समर्थकहरूको आलोचना तथा प्रहरी उजुरीको सामना गरिरहेका छन्। प्रहरीले सामाजिक सञ्जाल कम्पनीहरू मेटा र एक्सलाई प्रधानमन्त्रीलाई लक्षित गरी बनाइएका अपमानजनक तथा तोडमोड गरिएका सामग्री हटाउन आग्रह गरेको जनाएको छ। मोदीले इन्स्टाग्राममा एउटा भिडियो सार्वजनिक गर्दै केही युवाले अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरेको भए पनि उनीहरूलाई माफ गर्न चाहेको बताउनु भएको हो। प्रदर्शनकारी विरूद्ध दर्ता भएका प्रहरी मुद्दाबारे बोल्दै मोदीले युवा अवस्थामा हुने गल्तीलाई कानूनी कार्यवाही भन्दा पनि मार्गदर्शन मार्फत सुधार गर्नुपर्ने बताउनुभयो। प्रदर्शनको दबावपछि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुभएको थियो। नेपाल फूड इण्डस्ट्रीज एसोसिएशन एनएफआईले आगामी सेप्टेम्बर 19 पोखरामा राइट टू प्रोटीन रन 2026 आयोजना गर्ने भएको छ। हरेक वर्ष काठमाडौँमा हुँदै आएको सो दौड़ यसपटक असोज 3 गते पोखरामा हुने भएको हो। पोषण र सन्तुलित आहारप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुने कार्यक्रममा 8 इभेन्टमा 4,000 भन्दा बढ़ी धावक सहभागी हुने अपेक्षा गरिएको आयोजकले जानकारी दिएका छन्। आयोजकका अनुसार नेपालमा प्रति व्यक्ति दैनिक उपलब्ध प्रोटीनको मात्रा औसत 46 ग्राम मात्र रहेको छ, जुन विश्व औसत 77 ग्राम भन्दा निकै कम हो। नेपालमा 46 लाख भन्दा बढ़ी मानिस खाद्य असुरक्षामा रहेका छन् भने 5 वर्ष मुनिका 52.7% बालबालिकामा रक्त अल्पता रहेको तथ्याङ्क प्रस्तुत गर्दै खेल मार्फत पोषण सचेतना फैलाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको जनाइएको छ। सन् 2019 सञ्चालन हुँदै आएको राइट टू प्रोटीन रन अभियानको 5 संस्करणका रूपमा आयोजना हुने प्रतियोगितामा हाफ म्याराथन पुरूष महिला, 10 किलोमिटर खुल्ला दौड़, 5 किलोमिटर महिला दौड़, विद्यालय स्तरीय छात्र छात्रा दौड़ तथा व्हीलचेयर दौड़ गरी 8 इभेन्ट समावेश गरिएको छ। प्रतियोगिताका विजेताका लागि कुल 16 लाख रूपियाँ पुरस्कार राशि राखिएको छ। हाफ म्याराथन पुरूष तथा महिलातर्फ प्रथम उनीले 1,50,000 रूपियाँ, दोस्रोले 1,00,000, तेस्रोले 50,000, चौथोले 30,000 र पाँचौले 25,000 रूपियाँ प्राप्त गर्नेछ। अन्य इभेन्टमा पनि विजेताहरूको लागि 5,000 देखि 50,000 रूपियाँसम्म पुरस्कारको व्यवस्था गरिएको छ। साफ च्याम्पियनशीप 2026 शनिबार ड्र सार्वजनिक भएको छ। त्यसमा नेपाल समावेश छैन। नेपाल अहिले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको प्रतिबन्धबाट गुज्रिरहेको छ, तर प्रतियोगिता शुरू हुनु अगाडिसम्म दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई भने कुर्नेछ। भूटानको थिम्पूमा आयोजित कार्यक्रममा निकालिएको ड्र अनुसार समूहमा आयोजक बंगलादेश, श्रीलंका र भूटान छन्। प्रतियोगिता शुरू हुनु अगाडि प्रतिबन्ध फुकुवा हुन्छ भने नेपाल यी समूहमा हुनेछ। समूह बीमा भने भारत, मालदिव्स र पाकिस्तान रहेका छन्। प्रतियोगिता नोभेम्बर 4-17 बंगलादेशको ढाकामा हुँदैछ। प्रतियोगितामा शुरूमा लीग चरणका खेल हुनेछ र प्रत्येक समूहको शीर्ष दुई टीम सेमी फाइनल प्रवेश गर्नेछ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। ब्रोडपिक हिमपहिरोमा सबै 10 पर्वतारोहीको मृत्यु भएको पुष्टि, मृतकमध्ये 6 जना नेपाली। सुनसरीत अनुसार सिराहमा कर्फ्यू हटाइयो, निषेधाज्ञा भने कायमै, जनजीवन सामान्य बन्दै। गुरूहरूको भूमिकालाई पुनर्स्थापित गर्न सभामुख धिदालको आग्रह, गुरूहरूको महत्वलाई व्यवस्था गरिँदा समाज कमजोर बन्दै गएको उल्लेख। कांग्रेसको असन्तुष्ट समूहको भेला साउन 29 आयोजना हुने, शशांक कोइरालाको नेतृत्वमा 521 सदस्यीय राष्ट्रिय भेला मूलायोजक समिति घोषणा। संचारमा क्वान्टम हिलिङको महत्वबारे अन्तर्क्रिया, सकारात्मक सोच र स्वस्थ जीवनशैलीमा जोड़। पोखरामा दोस्रो कोदो महोत्सव सम्पन्न, कोदो उत्पादक कृषक सम्मानित। रूसले युक्रेनको राजधानी किएवमा गरेको आक्रमणमा 3 जनाको ज्यान गयो। प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको भारतीय प्रधानमन्त्री मोदीको भनाई र पोखरामा पहिलोपटक राइट टू प्रोटीन रन 2026 हुँदै विभिन्न इभेन्टमा 16 लाख पुरस्कार। नेपाल बिना साफ च्याम्पियनशीपको ड्र जारी। प्रतियोगिता नोभेम्बर 4-17 बंगलादेशको ढाकामा हुने। अवस्थ यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र सबिनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।
7: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 0614510000
1: 0614510002 मोबाइल नम्बर 9856084466
0: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा
3: बाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
3: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न आईसीयू सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी इसिजी इइजी पीटीए
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061 572648 549

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखे ढाका टोपी,
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्।
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मान सल।
3: पालिखे ढाका टोपी, महेन्द्रपुल हुलाक कार्यालय नजिकै पोखरा। फोन 526-483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
7: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: नेपालीको गौरव,
1: नेपालीको पहिचान,
0: पालिखे ढाका टोपी
1: जसले शिरको शोभा बढाउँछ।
0: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
2: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
0: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
1: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
0: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98190।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने सम्झना।
6: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ, यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
5: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
6: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
5: यी गरगहना बिक्री वा साथ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ, यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
6: फोन
5: 5308-15-5308-15,
6: मोबाइल नम्बर 9855-22871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।

दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।